यान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्ने उहाँले जोड़ दिनुभएको छ। अमेरिका र इरान बीच बढ़दो समाज र मध्य पूर्वमा विकसित पछिल्लो सैन्य गतिविधि र लिएर राष्ट्रसंघले समयमता बनाउन आग्रह गर्दै आएको छ। समाचार क्यानाडाको डरिरोका कारण निस्किएको बाग्लो धुवाले फिफा विश्वकप फुटबलको फाइनल खेल हुने न्यूयोर्क न्यूजर्सी स्टेडियमलाई ढाकेको छ। यस साउन 3 गते आइतबार हुने स्पेन र अर्जेन्टिना बीचको बहुप्रतीक्षित उपाधि भिडन्त अघि रंगशाला क्षेत्र धुवामय बनेपछि यस क्षेत्रमा वायु प्रदूषण सम्बन्धी अलर्ट जारी गरिएको छ। सार्वजनिक भएका दृश्यहरूमा क्यानाडाको डरिलोको धुवाका कारण रंगशाला र वरपर क्षेत्र धुवालो लागे चाहिँ धमिलो देखिएको खेलकुदका समय अगाडि वायुको गुणस्तर खस्किएपछि सर्वसाधारण तथा खेलप्रेमी चिन्ता बढ़ेको छ। मौसमविदहरूले अब हुने वर्षाले खेल शुरू हुन अघि मौसम सफा गर्न सक्ने अनुमान गरेका छन्। लियो क्लब अफ बुलेगोडा खैरेन सिटीको आयोजनामा जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको शुक्रबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख बहादुर विकराजुले उद्घाटन गरेको हो। सर्वशर्मा उहाँले खेलले स्वास्थ्य रहन र अनुशासन सिकाउने बताउनुभयो। वडा नम्बर सका अध्यक्ष बुद्धिबहादुर थापाले सहनैदेखि खेलमा लगाउँदै क्षेत्रको पहिचानमा सय पुग्ने उल्लेख गर्नुभयो। अन्डर 13 अन्डर 19 र छात्रतर्फको अन्डर 19 ब्याडमिन्टन प्रतियोगिताको विधा समावेश गरिएको छ। सबै विधामा प्रथम हुने नगद 5,000 द्वितीयले 3,000 द्वितीयले नगद 2,007 सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभु श्रेष्ठले जानकारी दिनुभयो। खैरिन्टार मगर समाज भवन खैरिन्टारमा शुरू प्रतियोगितामा जिल्लाभित्रका करिब 70 विद्यार्थीहरूको सहभागिता रहेको छ। विद्यार्थीहरूमा अनुशासन स्वास्थ्यसँग खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो। लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं डिजी लिङ्कका अध्यक्ष विपिन वाग्ले लगायतले भन्नु भएको थियो। कार्यक्रमको सञ्चालन क्लब सचिव कृष्ण कार्कीले गर्नुभएको थियो। क्लबको जीपी कोइराला राष्ट्रिय सशस्त्र उपचार केन्द्रमा प्रत्येक महिनाको 8 गते आँखा शिविर सञ्चालन गर्दै आएको छ। खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपल्ट। महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भवको सहयोग गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। संविधान संशोधन बहस पत्र कार्यदलले प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझायो। सरकार र मिटर ब्याज पीड़ित बीच सन्दर्भमा निर्णायक वार्ता जारी। करारमा कार्यरत कर्मचारीका लागि सरकारको 7 बुधे नयाँ मापदण्ड। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिखमा छोड्न विशेष अदालतको आदेश। 10 वर्षपछि काठमाडौँमा विदेशी सेना नेपालमा उत्रने दुर्गा प्रसाईको दावी। युगण्डामा स्कूल बस दुर्घटना हुँदा 20 बालबालिकाको ज्यान गयो। मध्य पूर्वमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता। तत्काल बाटो तथा कूटनीतिको बाटोमा फर्कन आह्वान। विश्वकप फुटबलको फाइनल खेल हुने न्यूयोर्क जर्सी स्टेडियमलाई बाक्लो धुवाले ढाक्यो। वायु प्रदूषण सम्बन्धी अलर्ट जारी। लियो क्लब अफ दुरेगौडा खैरेनी सिक्किमको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता

0: हवस् हामीलाई पनि जेलसम्म सुन्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। त बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको,
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेज स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-60-61-268,
17: 98-60-60-268।
19: प्रश्न होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065-414-484, मोबाइल 98-60-33-384 र 98-60-67-988।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
23: तर महँगो होला नि।
22: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
24: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही एल्मुनियम, अब यूपीबीसीको साथमा।
24: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 065-414-411, मोबाइल 98-60-22-938 र 98-028-22-938।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।
4: संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजियो कि पुनर्लेखन भन्ने प्रश्न, प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्री रूपमा री सबै दललाई समेट्न सरकारलाई सुझाव,
5: चिन्तै चिन्ताको दैनिकीले नसर्ने रोग बढ़ाउँदै सरकारको निशुल्क स्क्रीनिङ अभियान गाउँ गाउँसम्म पुगेन, जलनजन्य अपराधमा फरक कानूनी व्यवस्थाले पीड़ितलाई थप पीड़ा,
4: भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन, विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी,
5: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
6: कानूनको स्नातक तह BA LLB भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ ल मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 9846-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। गए राति र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अप्नाउन मौसमविदले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले लामो दूरीको यात्रा नगर्ने उहाँले फेसबुक मार्फत सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। राति लगातार पानी परिरहे पनि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़कमा यतिखेर कतै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ।
8: संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारामध्ये झण्डे 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नागरिकमा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविद र राजनैतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी गएको चैत 16 कार्यदल गठन गरेको थियो, तर कार्यदलमा कांग्रेसले प्रतिनिधि पठाएन, एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। असार 22 नेकपा, लोसपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन, देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन भन्नुभएको छ। त्यस्तै अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको र औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र भनेर प्रश्न गर्नुभएको छ। बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहले प्राप्त सुझावलाई जस्ताको तस्तै राखेर प्रतिवेदन तयार गरेको र अरू दलसँग संवाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको बताउनु भएको छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन, शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेल साधारण तारेकमा छुट्नु भएको छ। विशेष अदालतले 4 आधार र कारण देखाएर सम्पत्ति शुद्धिकरणको मुद्दामा साधारण तारेकमा राखेर मुद्दा अघि बढ़ाउन आदेश दिएपछि उहाँ छुट्नु भएको हो। पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगो दावी गर्दै मन्त्री पदमा रहँदा पदको दुरूपयोग गरी व्यवसायीलाई लाभ पुर्याएको र अवैध धन लुकाउनु सहयोग गरेको अभियोग लगाइएको थियो, तर अदालतले मिसिलमा रहेका प्रमाणहरूका आधारमा तारेकमा छान्न 4 आधारहरू तयार गरेको छ। पौडेलले प्रत्यक्ष प्रमाणको अभाव रहेको र तत्काल प्राप्त प्रमाणहरूबाट पौडेलको त्यस कार्यमा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन नसकेको अदालतको आदेशमा उल्लेख छ।
8: विगत 9 चलिरहेको मिटर ब्याजी विरूद्धको पैदल न्याय मार्च आन्दोलन स्थगित भएको छ। जनकपुरको तृतीया गाछीबाट शुरू भई काठमाण्डु आइपुगेका मिटर ब्याज पीड़ित पक्ष र सरकारका प्रतिनिधिबीच हिजो सिंहदरबारमा सम्झौता भएसँगै आन्दोलनको कार्यक्रम स्थगित गरिएको हो। लामो समयदेखि आर्थिक सामाजिक विसंगतिका रूपमा रहेको मिटर ब्याज सम्बन्धी समस्यालाई सरकारले आर्थिक अपराधका रूपमा स्वीकार गरेको छ। मिटर ब्याज सम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदको बैठकमा पेश गरिने भएको छ। त्यसपछि नागरिकहरूमाथि अपराधिक तथा दूषित मनासयका साथ बनाइएका मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू, तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन, छिनवापास, बाध्यकारी चेक लगायत स्वतः अवैध हुनेछन्। गृह मन्त्रालयले अबको 3 महिनाभित्र विशेष विधेयकको मसुदा तयार गरी कानूनी प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। नयाँ कानूनमा मिटर ब्याजी अपराधलाई स्पष्ट रूपमा परिभाषित गरी कड़ा कानूनी प्रावधान राख्ने सहमति भएको छ। सहमतिमा भनिएको छ, मिटर ब्याज सम्बन्धी अपराधको परिभाषा र कसुर कायम गर्ने व्यवस्था गर्ने, पीड़ितले गुमाएको चल अचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार, आपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन गरी शहरी मिटर ब्याजीबाट व्यक्तिहरूको उठीवास लगाउने समस्या समाधानमा कानूनी व्यवस्था गर्ने र मिटर ब्याजबारे न्याय निरूपण गर्न मिटर ब्याज सम्बन्धी मुद्दा हेर्ने न्यायाधिकरणको व्यवस्था गर्ने लगायत उल्लेख छ। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्।
7: काया कैरनमा डेंगी संक्रमणको अवस्था र सचेतना अभियानको विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
10: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
9: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
10: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
9: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
10: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
9: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
10: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
11: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ। It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra 1 barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, Harek generation!
12: Himstar, for a complete home.
13: NBL सर्वसुलभ आवास कर्जा।
14: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
14: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
13: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।
14: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
13: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह, संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव, सरकार र मिटर ब्याज पीड़ित बीच सहमति, एमाले नेता विष्णु पौडेल साधारण तारिखमा दिए लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। नसर्ने रोग नेपालका लागि चुनौतीपूर्ण बनिरहेको छ। नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र मृगौला सम्बन्धी तथा मोटोपन नेपालमा मुख्य समस्याको रूपमा देखिएका छन्। देशभर कुल मृत्युको 71% नसर्ने रोगका कारण हुने गरेको छ। अव्यवस्थित खानपान, व्यायामको कमी, बढ़दो अनिद्रा र चिन्ताग्रस्त दैनिकीले नसर्ने रोग भयावह रूपमा बढ़िरहेको छ। सँगसँगै देश र समाजलाई पनि गरीबीतर्फ धकेलिरहेको छ। नसर्ने रोगको भयावह अवस्था न्यूनीकरण गर्न तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गएको वर्षदेखि फागुन महिनालाई नसर्ने रोगको निशुल्क स्क्रीनिङ अभियान महिनाको रूपमा घोषणा गर्नुभएको थियो, तर गएको फागुनमा चुनावका कारण स्क्रीनिङ अभियान प्रभावित भएको थियो। सरकारको निशुल्क स्क्रीनिङ अभियान सञ्चालन भए पनि गाउँ गाउँसम्म भने पुग्न सकेको छैन। चिन्तै चिन्ताको दैनिकीले बढ़ाउँदै नसर्ने रोग शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: आजको कान्तिपुरमा जलनजन्य अपराधमा पीड़ा एउटै तर फरक कानूनी व्यवस्था भएको खबर लेखिएको छ। संघीय संसदबाट 2079 पारित तेजाब तथा अरू घातक रासायनिक पदार्थ नियमन ऐन मुख्यत एसिड आक्रमणमा केन्द्रित रहेकाले आगो मट्टीतेल पेट्रोल तातो पानी बिजुलीको झड्का वा अरू माध्यमबाट हुने जलनजन्य अपराधका घटनामा पीड़ितले राहत पाउँदैनन्, दोषी उम्किने सम्भावना बढ़िरहेको छ।
8: फेरि पनि स्वास्थ्य सम्बन्धीकै प्रसंग, बर्खायामसँगै पानी पर्ने क्रम बढ़दै गएको र गर्मी तथा आर्द्रता कायम रहेकोले अबका केही महिना डेंगी संक्रमणको जोखिम बढ़ने डाक्टरहरूले चेतावनी दिएका छन्। विगतका वर्षहरूमा पनि साउन भदौ र असोज महिनामा डेंगी संक्रमण उच्च देखिएकाले बेलैमा रोकथाम र सचेतना नअपनाए अवस्था थप चुनौतीपूर्ण बन्न सक्ने उनीहरूको भनाई छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले हिजोदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू गरेको छ। साथी महेश गेवालीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई यो अभियान र डेंगी संक्रमण अवस्था बारे सोध्नु भएको छ।
16: यो मौसम डेंगीको संक्रमणको तथ्याङ्क विगतको वर्षहरू हेर्दा उच्च अवस्थामा रहने समय हो। सबै ठाउँ प्रभावित हुने खालको देखिन्छ। विगतको तथ्याङ्क हेर्दा अहिले पनि त्यस किसिमको लक्षणहरू देखिन्छ। यो 3 महिने अभियानमा यो डेंगीको वृद्धि विकास हुने ठाउँहरूको खोजेर नष्ट गर्ने अभियानहरू, डेंगी गराउने लामखुट्टेको टुकाईबाट बच्ने उपायहरू सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यो गर्न सकेनौ भने संक्रमणको दर बढ्ने, आगामी वर्षहरू पनि झनै संक्रमण बढेर झनै चुनौतीपूर्ण हुने खालको हुन सक्छ भनेर सरसफाईका कुराहरू सबैलाई जोडेर यो अभियान हामीले निरन्तर चलाउनु पर्नेछ।
17: विशेष गरी 753 पालिकालाई हामीले निर्देशन त दियौं र त्यसको कार्यान्वयन भइरहेको छ कि छैन भनेर चाहिँ कसरी अनुगमन हुन्छ?
16: यसको अनुगमन गर्ने त सर्वसाधारण आफूले पनि गर्नुहुन्छ। त्यताबाट पनि कस्तो भइरहेछ भन्ने कुराहरू अपडेट भइरहन्छ, सामाजिक सञ्जालहरूबाट भइरहन्छ, संचार माध्यमहरूबाट भइरहन्छ। हामीले पनि सम्बन्धित स्थानीय तहले, प्रदेशले आफूले चलाएका अभियानहरूको सम्बन्धित माथिल्लो निकायहरूमा पनि रिपोर्टिङ गरिरहेका हुन्छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सरकारका अरू मन्त्रालयहरूले पनि आफ्नो मातहत रहेका निकायहरू मार्फत यो अभियान सञ्चालन गर्न, सहजीकरण गर्नलाई भूमिकाहरू खेल्ने, त्यसको अनुगमन गर्ने निरन्तर गरिरहेका हुन्छन्। विगतका अभियानहरू प्रभावकारी थिए, यो अभियान अझ परिष्कृत तरिकाले, अझ नयाँ तरिकाले गर्ने गरी अगाडि बढ़ाएका छौं।
17: डेंगीको संक्रमण बढ़ेको अवस्थामा चाहिँ सरकारले चाहिँ के तयारी गरेको छ?
16: संक्रमण हुन नदिने नै सबैभन्दा बढ़ी प्रभावकारी उपाय हो। त्यति गर्दा गर्दै पनि हामी संक्रमित भयौं, हामीलाई डेंगी भयो भने तपाईँ हामी ज्वरो आएर, थकान भएर, एकदमै शिथिल भएर गाह्रो हुने अवस्था हुन्छ। यस्तो अवस्थामा समय नै स्वास्थ्य कर्मीको सम्पर्कमा जानुपर्ने, स्वास्थ्य कर्मीले भने अनुसार गर्नुपर्ने, त्यसै अनुसार हामीले सुरक्षित रहनुपर्ने, काम गर्नुपर्ने हुन्छ। सरकारले समयमा रोगको पहिचानका लागि व्यवस्था गरेको छ र अस्पतालहरू पनि तयारी अवस्थामा छन्। परीक्षणका कुराहरू, उपचारका व्यवस्थाहरू पनि तयारी अवस्थामा छन्।
17: आफै नागरिकले चाहिँ के गर्नुपर्छ, सावधानी कसरी अपनाउनु पर्छ?
16: व्यक्तिको आफ्नो घर वरिपरिको सरसफाई, आफ्नो समुदायको सरसफाई, आफ्नो गाउँको सरसफाईसँग विशेष रूपमा जोडिन्छ। लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूको खोजेर त्यसलाई नष्ट गर्ने, हामीले काम गर्ने कार्यस्थल पनि एकदमै धेरै महत्वपूर्ण हुन्छ। विद्यालयहरू छन्, त्यहाँ पनि एकदमै धेरै महत्वपूर्ण हुन्छ। हामी खेती किसानीमा, व्यवसायमा छौँ भने त्यस्तो व्यवसाय गर्ने ठाउँहरू पनि लामखुट्टेको वृद्धि विकास हुनका लागि जोखिमयुक्त ठाउँहरू हुन सक्छन्। 200 मिटर वरिपरि पनि मानिसहरूले सरसफाईमा काम गर्नु भएको छ कि छैन, लामखुट्टे वृद्धि विकास हुने ठाउँ छ कि छैन भनेर हामी सबै सजग भयौँ, चनाखो भयौँ र त्यसअनुसार काम गऱ्यौँ भने यसको रोकथाम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। लामखुट्टेबाट, टोकाईबाट बस्नुपर्ने काम गर्नुपर्ने हुन्छ। अर्को, लामखुट्टेको वृद्धि विकास हुने ठाउँहरूलाई नै यसरी हरेक हप्तामा पानी घोप्ट्याएर, सरसफाई गरेर त्यो काम गर्न सक्यौँ भने हामी डेङ्गीको संक्रमणबाट रोक्न सक्छौँ। त्यही भएर उपचार भन्दा पनि डेङ्गीको रोकथाम नियन्त्रण मात्रै सर्वोत्कृष्ट उपाय हो।
7: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। डेंगी संक्रमणबाट बस्ने उपायबारे जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
20: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
19: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
20: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
21: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

mensajes bonus, pal. भरपूर मनोरञ्जन सहित मात्र 911 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। काठमाण्डको विशालनगर स्थित देवेन्द्रराज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी गर्ने सक्रिय थलो थियो। लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध भएका धेरै मानिस त्यो निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे। पाण्डे स्मृतिका पोका फुकाउनुहुन्थ्यो र मार्गदर्शन गर्ने गर्नुहुन्थ्यो। 45 वर्षभन्दा लामो समयदेखि नागरिक मैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे हिजो सधैँका लागि अस्ताउनु भएको छ। 87 वर्षीय उहाँको निधन निजी निवासमै भएको हो। उहाँको स्वास्थ्य अवस्थाबारे नजिकबाट

0: सालदेखि नै भएको हो। प्रारम्भमा पञ्चायती शासनका जागिरी उहाँले 2036 सालमा अर्थ सचिवबाट राजीनामा दिनुभएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्य सत्ताको दुरूपयोगलाई तीव्रता दिएपछि उहाँले राजीनामा दिनुभएको थियो। उहाँको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो, पञ्चायत पक्षलाई आकर्षित तुल्याएको थियो। देवेन्द्रराज पाण्डेले लेख तथा अन्तर्वार्ता मार्फत पञ्चायती व्यवस्थाको कमजोरी जनसमक्ष ल्याउन भूमिका समेत खेल्नु भएको थियो। अस्थायी अविचलित अभियन्ता शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: अब विदेशको खबर। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो। यो रेल जिन्द र सोनीपत मार्गको झण्डे 90 किलोमिटर दूरी तय गर्नेछ। भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दावी गरेको छ। 110 किलोमिटर प्रति घण्टा गति रहेको यो रेल पूर्णत वातावरण मैत्री र शून्य कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। समारोहमा प्रधानमन्त्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेस वेको पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ। यसले यात्रा समय निकै घटाउनेछ। यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियाबी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान पाउने 3 बजे शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमी राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेस्सी अहिले गोल्डेन बुटको दौड़मा अगाडि छन्। इंग्ल्याण्डका बेलिङ्गम र केनको समान 6-6 गोल छ भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जा बलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती पाउने 1 बजे साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी अस्ति बिहिबारको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भने भर्ना गर्न रोकेको छ।
0: विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीर देउबाको कम्पनीमा 2,60,00,000 रूपियाँ भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको क्रममा भट्टको हिमालयन एसिस्ट म्यानेजमेन्ट प्रालीबाट देउबाको स्कलर इन्टरनेशनल प्राली र डीजी अम प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्टसहित 6 व्यक्ति र 10 कम्पनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहिबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। कान्तिपुरमा खबर छ।
1: प्राध्यापक तथा लेखक अवि सुवेदी प्राय एउटा कुरा दोहोर्याउनुहुन्छ, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खुलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएको भएको थिएन। काठमाडौँकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एकमा ताला आयोगको कारण चर्चामा थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा शीर्षकको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: गासको ठेगान बासले मिलाउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने भएकोले सावधानी अपनाउन आग्रह। बाढ़ी पहिरो र डुबानको जोखिम।
1: संविधानको 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव। संविधान संशोधन गर्न खोजिएको हो कि पुनर्लेखन भन्ने प्रश्न। प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीको रूपमा लिई सबै दललाई समेट्न सरकारलाई सुझाव।
0: चिन्ताको दैनिकीले नसर्ने रोग बढ़ाउँदै सरकारको निशुल्क स्क्रीनिङ अभियान गाउँ गाउँसम्म पुगेन। जलनजन्य अपराधमा फरक कानूनी व्यवस्थाले पीड़ितलाई थप पीड़ा।
1: भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन। विश्वकै शक्तिशाली हाइड्रोजन रेल मध्ये एक भएको दावी।
0: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं।

प्रधानमन्त्रीले राप्रपा अध्यक्षसँग भेट गरेको र राप्रपाले राजा ल्याउनुपर्छ भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र राप्रपाका अध्यक्ष जस्तै मान्छे सँगै बसेर बात गरिरहेका छन् अनि प्रधानमन्त्री जस्तै देखिने मान्छे भन्दैछन्, कस्तो राजा, कुन राजा, शाह, दाढी पाएको, कालो चस्मा लाएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
4: मोबाइल नम्बर 98261 5707 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
7: हप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
8: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना
7: पुराना गर गहनासँग नयाँ साथ फेर
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
7: चण्डी कालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98562609
9: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
9: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
9: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
9: कहाँ छ पुन मोबाइल
1: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ
6: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
6: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448 48000
4: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के
10: वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
11: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, सुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665579 मोबाइल नम्बर 9847061268
12: 9856602068।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
18: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, सुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9855229038 र 9800282938।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साटफेर,
22: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल, सुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969002।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
26: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0658414194, मोबाइल 98560206030।
25: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
27: शुक्ला गण्डकी एफएम 97.6।
28: एउटा अभियन्ता गुमाउनु पर्दाको पीड़ा र त्यस पछाडि चाहिँ तपाईँहरूले पनि थालेको यो अभियान होइन, उहाँ एउटा पथ प्रदर्शकका रूपमा पनि, एउटा अनुयायीका रूपमा पनि उहाँ हुन सक्नुहुन्छ। तर आज तपाईँहरूले एउटा छाया सरकार गठनको अवधारणालाई अगाडि सार्नु भएको छ होइन, भर्खरै 100 दिन मात्रै पूरा भएको छ, 100 दिन भन्दा 1-2 दिन बेसी भएको छ सरकार निर्माणमा। अब छाया सरकार गठन गरेर सरकारलाई तपाईँहरूले सहयोग गर्न खोज्या कि असहयोग गर्न खोज्या, दबाव दिन खोज्या?
29: नेपालमा पहिलो पटक स्वतन्त्र नारी अभियानको हामीले शुरूआत गरेको हो। त्यसैको दिन हामीले स्पष्ट रूपमा भनेका थियौँ त्यतिखेर, देशमा सुशासनको लागि, विकास र समृद्धिको लागि, भ्रष्टाचार कारवाही गर्नको लागि वर्तमान सरकार अगाडि बढ्नुपर्छ। यसले जनतालाई चाहिँ अब लोकतन्त्र, विधिको शासन, कानून, राज्यको भट्टापट्टि दिँदै यो सरकारले जनताको मन जित्नुपर्छ, जनताको कामहरू गर्नुपर्छ। स्वास्थ्य र शिक्षामा व्यापक रूपमा रिफर्म गर्नुपर्छ, निशुल्क गर्नुपर्छ। स्वास्थ्य र शिक्षा भन्ने हाम्रो एजेन्डा हो आजको दिनमा। तर सरकारले कर लगायो, सरकारले गल्ती गर्यो भनेर हामीले भनिराखेका छौँ। शिक्षा र स्वास्थ्यमा कर लगाउनु गलत हुन्छ भन्ने हाम्रो एउटा निष्कर्ष, स्वतन्त्र नारी अभियानको फेरि हामीले एउटा अभियान शुरू गर्यो। बालन शाह प्रधानमन्त्री बनेकै दिनबाट शुरू गरेको यो अभियानले बालन शाहको 100 दिनको कार्यशैलीको कामको पनि उच्च मूल्याङ्कन हामीले गरेका छौँ। र हामीले माइती मन्देलाबाट एउटा अभियान शुरू गर्यौँ त्यो दिन, र सरकारले राम्रो काम गर्न खोजेको छ, तर सरकार रुमलिरहेछ, अल्मलिरहेछ है। सरकारले जनताको काम गर्नु पर्यो, जनतालाई चाहिँ खुसी राख्नु पर्यो, जनतामा निराशा आयो। जनता आज सरकारमाथि नै प्रश्न गरिराखेका छन्। लाखौं लाख जनताले के भनेका छन् भन्दाखेरि, सरकारले बाटो नबिराओस्, सरकारले जनचाहना अनुसार काम गरोस्, यो सरकार जनप्रिय होस्, यो सरकारले रोजगारीको सृजना गरोस्, यो सरकारले विगतको पुराना दलका ठूला नेताहरूले गर्न सकेका काम गरोस्, यो सरकार पूर्व आग्रह नराखिकन काम गरोस्। आग्रह पूर्व राख्नु हुँदैन, सरकारले कसैलाई निषेध गर्नु हुँदैन, कसैलाई पूर्वाग्री भएर थुन्नु पनि हुँदैन। अहिले त यो सरकारले डेलिभरी दिने हो, सुशासन दिने हो, विकास निर्माणमा मुलुकलाई अगाडि बढाउने हो, काम छ नि जनताको लागि गर्ने हो, रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सिर्जना गर्ने हो, खोल्ने हो, लगानीको वातावरण बनाउने हो, हामीले त व्यापक रूपमा भनेका छौँ र नागरिकहरूको यो छाया सरकारले
28: भूमिका
29: निर्वाह गर्दैछ। हामी छाया
28: सरकारले त्यो छाया सरकार को के भन्छन्, त्यहाँ प्रधानमन्त्री को भन्छ, मन्त्रीहरू को भन्छन्, होइन
29: यसको प्रधानमन्त्रीको बारे हामी व्यापक रूपमा छलफल गरिराखेका छौँ। कसलाई प्रधानमन्त्री बनाउने र मन्त्रीहरू चाहिँ कस्ता व्यक्ति ल्याउने, विज्ञहरू ल्याउने, हरेक तल तपाईँका भिगेको, हरेक तल तपाईँका जनताको छ नि कुरा सुन्ने, जनताको कुरालाई छ नि राष्ट्रियकरण गर्ने, पीडितहरूलाई न्याय दिने, म देशभरिको पीडितलाई तपाईँको कार्यक्रम मार्फत किन नेपाली जनताले सबभन्दा बढी सुन्ने नेपाली बहसमा खेमजी म के भन्न चाहन्छु भन्दाखेरि देशभरिको पीडितहरूलाई अब हामी न्याय दिन्छौँ। मिटर ब्याज पीडितहरूलाई हामीले नै पहल गरे हो, उहाँहरूको आन्दोलनलाई पहिले नै मैले साथ दिएको थिएँ र मैले भनेको थिएँ तपाईँहरू काठमाडौँ आउनुहोस्, काठमाडौँ आउँदाखेरि हामी तपाईँहरूसँग सहकार्य गरेर तपाईँहरूको एजेन्डालाई सम्बोधन गर्न सरकारलाई दबाब दिन्छौँ भनेर मैले गृहमन्त्री सुरङ्गुरलाई पनि भनेको थिएँ कि अब मिटर ब्याज पीडितहरूको मागलाई सम्बोधन गर्न तपाईँ कहाँ जानुपर्छ निजगढ, उहाँ जानुभयो, उहाँलाई म धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि वार्ता भयो र मिटर ब्याज पीडितहरूले न्याय पाउने वातावरण बनेको छ। हिजो सम्झौता भयो, नौ बुझे यो हाम्रो पक्ष हो, मिटर ब्याज पीडित, लघुवित्त पीडित, सरकारी पीडित, धेरै पीडितहरूले हामी न्याय दिन चाहन्छौँ। आज माइती घर मन्दिरमा आन्दोलन गरिराखेका, घरमा बसिराखेका पीडितहरूलाई पनि हामी न्याय दिन चाहन्छौँ। हामीले सरकारलाई भनेका छौँ हाम्रो एजेन्डा भनेको पीडितहरूलाई न्याय दिने हो र हामीले पीडितहरूको पक्षमा काम गर्ने हो। छाया सरकारले त अब जनताको एजेन्डाहरूमा सरकार कहाँ चुक्यो, सरकारले कहाँ कसरी कमजोर गरिरहेको छ, सरकारले गर्नुपर्ने काम र दायित्व र जिम्मेवारी के हो, सरकारको भूमिकालाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले राम्रो काम गरेर हामी खुलेर प्रशंसा गर्छौँ, प्रधानमन्त्रीले गल्ती गर्दै जानुभयो भने हामी खबरदारी गरेर भन्छौँ गलत भयो प्रधानमन्त्री, यो दुईटै मतको छ नि अपमान नगरौं, नजरअन्दाज नगरौं, दुईटै मतको सरकारले जनताको मन जित्ने काम गरौं, यो सरकारले प्रतिपक्षसँग पनि सहकार्य गर्नुपर्छ खेमजी, छाया सरकारको एउटा नयाँ प्रस्ताव छ प्रधानमन्त्रीलाई, हामी एकदम व्यापक रूपमा छलफलमा छौँ, सबै पोलिटिकल पार्टीको बिचमा सहमति गरौँ, देश निर्माणमा विकासमा, अब विकासको मूलक नयाँ किसिमले अगाडि बढाउँ, देशमा देशमा चाहिँ अब जनताहरूले आशा विश्वास भरोसा गर्यो सरकारलाई, वा यो सरकारले राम्रो काम गर्यो, यो सरकारले सबैको मनको भावना बुझेर एक्सन गर्यो, एक्सन र परिणाम दिनको लागि यो सरकार अगाडि आयो भन्ने म्यासेज दिनुपर्छ। सुशासन त यो सरकारले चाहिँ एजेन्डा बनाए तर व्यवहारमा यो
28: सरकार सन्तुष्ट हुनुहुन्छ होइन, सरकारको तपाईँ खबरदारी पहरेदारी र सरकारलाई सहयोग गर्ने ठाउँमा हुनुहुन्छ होइन आज,
29: होइन एकदम तपाईँले सही कुरा गर्नुभयो। हामी यो सरकारलाई अहिले विरोधको लागि विरोध गर्दैनौँ, यो सरकारले गल्ती गर्यो भने हामी खबरदारी सहयोगमा गएर पनि गर्छौँ। त्यो पनि नारी अभियानको एउटा अभियानै छ, मूल मन्त्रै छ, राम्रो काम गर्नेलाई समर्थन गर्ने, गलत काम गर्नेलाई कारवाहीको लागि र उनीहरूलाई छ नि दण्ड गर्नुपर्छ भन्ने पनि हाम्रो बटम लाइन हो। तर म तपाईँलाई छाया सरकारको कुरा गर्दाखेरि हामी अब मन्त्रीमण्डल बनाउँछौँ, मन्त्रीमण्डलमा बस्ने मान्छेहरू योग्य सक्षम बुद्धिजीवी हुन्छन्, डाक्टर सुरेन्द्र कृष्ण जस्ता मान्छेहरू हरेक तरतर्फमा काम गरेका, हरेक क्षेत्रलाई बुझेका, हरेक क्षेत्रको छ नि कुराहरूलाई मनन गर्न सक्ने योग्य मान्छेहरूको हामी क्याबिनेट बनाउँदैछौँ। सुन्दै अर्को कुरा खेमजी, छाया सरकारको दायित्व र जिम्मेवारी पनि एकदम नागरिकतिर यसको चाहिँ विशेष रूपमा चाहिँ ध्यान केन्द्रित हुन्छ, नागरिकको समस्या समाधान गर्ने, अब समस्या कोट्याउनु होइन समाधानको उपाय खोज्ने, जनतालाई खुसी राख्ने, जनतालाई सम्पन्न बनाउने र आज किसानहरूलाई छ नि मल बिउ के दिन सकेका छौँ, अहिले खेतमा छ नि रोपाई भइराखेको छ, किसानहरूले मल पाएका छैनन्, बिउ पाएका छैनन्, उनीहरूलाई चाहिँ अब प्रविधिमा छ नि पुष्ट बनाउने, कृषि क्रान्तिको जगबोलले बनाउने, पर्यटन क्षेत्रको विकास र विस्तार व्यापक रूपमा ध्यान दिने र युवाहरूलाई स्वदेशमै राख्ने गरी रोजगारी सिर्जना गर्नको लागि अब हामी लाग्छौँ स्वतन्त्र नारी अभियानले एउटा अभियान लिएर अब घर घरमा जान्छ, हामी गैर गर्ने उम्मेद्वार चाहन्छौँ स्थानीय तहमा, प्रष्ट रूपमा हाम्रो बटम लाइन हो, स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ, स्थानीय सरकारलाई जनमुखी बनाउन चाहन्छौँ, स्थानीय तहमा विकास हो भने देशमा विकास हुन्छ र प्रदेशलाई पनि हामी अब संहिताको कुरा गर्दै प्रदेश सरकारको भूमिका पनि कमजोर भइराखेको छ, प्रदेशमा पनि खालि व्यक्तिगत स्वार्थको लागि मात्रै काम भइराखेको छ, दलीय स्वार्थको लागि मात्रै काम भइराखेको छ, जनताको लागि प्रदेश सरकारले काम गर्न सकेको छैन, प्रदेश सरकारलाई पनि अब सरिचो बनाउने, ठुलो प्रदेश सरकार नबनाउने, प्रदेशको सांसदको संख्या पनि व्यापक रूपमा कटौती गर्नुपर्छ भन्ने हाम्रो बटम लाइन छ र संसदीय व्यवस्थालाई बलियो बनाउने जनताको चाहना आउँछ काम गर्ने र जनतालाई चाहिँ शक्तिशाली बनाउने अभियानमा हामी अब अगाडि बढ्छौँ। हामी कोही सब पनि जनताको हक अधिकारको लागि सम्झौता गर्दैन।
28: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद श्री धमलाजी, नमस्कार।
29: थ्याङ्क यू सो मच।
28: नागरिक स्वतन्त्र नागरिक अभियानका संयोजक अध्यक्ष एवं वरिष्ठ पत्रकार श्री धमलाजीले स्वतन्त्र नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: Ticket bonus pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: आदरणीय श्रोता, हामी पालिका बहसमा उपस्थित भएका छौं र पालिका बहसमा यतिखेर नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गारा हुनुहुन्छ। उहाँ चाहिँ नीलकण्ठ नगरपालिका धादिङको मेयर पनि हुनुहुन्छ। भीमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, धन्यवाद, गुड मर्निङ।
2: अब अहिलेको अवस्थामा चाहिँ पालिका बसमा चर्चा गर्दै गर्दाखेरि नयाँ सरकार पनि आएको छ, संघीयतामा मुलुक अभ्यस्त हुँदै पनि छ। 72 सालमा संविधान जारी भएदेखिका 83 सालसम्म आइपुग्दाखेरि करिब करिब 10-11 वर्ष सत्ता सरकार स्थानीय तह आफैमा चाहिँ एउटा लड़ाईमा छ। अहिलेको अवस्थामा सरकार आइसके पछाडि तपाईँहरूले कस्तो खालको अनुभूति गर्नु भएको छ? संघीयता कार्यान्वयनको मर्म अनुसार सरकार अगाडि बढ़िरहेको छ र तपाईँहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? तपाईँहरूको इन्ट्राक्सन कतिको छ?
3: अत्यन्त राम्रो प्रश्न सोध्नुभयो। संहिताको मूल आधार भने 3 चिजहरू होइन, एउटा प्रशासनिक संहिता, एउटा वित्तीय संहिता, एउटा राजनीतिक संहिता। राजनीतिक संहितामा टाइममा इलेक्सन भएको छ, अहिले एउटा विद्रोह पछि संघीय संसदको निर्वाचन भयो, त्यो आफ्नो ठाउँमा छ। प्रशासनिक संहिता हेर्नुहुन्छ भनेदेखि अहिले पनि सबै कार्यालयहरूमा स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकारी पुगिरहेको स्थिति छैन एकातिर, अर्कोतिर मेजर भनेको लेखा अधिकृतहरू पुगेको छैन, कर्मचारीहरूको अभाव छ, सबै कर्मचारीहरू संघीय कर्मचारी बनेर बसेको स्थिति छ, स्थानीयमा जानु मानिरहेको स्थिति छैन, काम गर्नलाई एकदम अप्ठ्यारो परिस्थिति छ। अब सबैभन्दा सुशासनका कुरा गर्ने हो भने र 753 भन्दा अन्त भूमि छैन र विकास निर्माणको र संहिताको स्वाद चखाउन जनतालाई जसले जतिसुकै कुरो प्रदेश र संघले गरे पनि स्थानीय सरकार एक्टिभ नभइकन स्थानीय सरकारलाई स्रोत र साधनको चाहिँ नदिकन हुनेवालामा छैन। वित्तीय संहितामा टोटल बजेटको सामान्यकरण बजेट हेर्नुहुन्छ भनेदेखि पहिला 1967 गत हुँदाखेरि 4.58% सामान्यकरणको बजेट दिनु

0: गठित गरिएको थियो। अहिले 21-24-34 को बजेट हुँदाखेरि 4.25% मात्रै हामीलाई बजेट स्थानीय छ, टोटल 753 लाई त्यति बजेट मात्रै गएको स्थिति छ। त्यसैले एकातिर त्यो छ भनेदेखि अर्कोतिर त्यही गएको बजेटमा पनि हरेक वर्ष होइन जब हामीलाई एउटा सिलिङ जान्छ, त्यो सिलिङ गइसकेपछि हामीले योजनाहरू चाहिँ 7 स्टेप पार गरेर योजनाहरू चाहिँ हामी कार्यान्वयनको चरणमा जान्छौँ। जब कार्यान्वयनमा गरिसकेपछि जब हामीलाई भुक्तानी दिने बेला हुन्छ, त्यो बेलामा संघीय सरकारले चाहिँ अर्थ मन्त्रालयले अथवा संघीय सरकारले चाहिँ हाम्रो बजेटहरू काट दिएको हुन्छ र स्थानीय सरकारले अत्यन्त कमजोर र त्यति मात्रै नभएर स्थानीय सरकारलाई चाहिँ यो सरकार भनेको बेकुब हो, पैसा दिन सक्दैन, योजना दिन्छ, सम्झौता गर्छ, काम लाउँछ भन्ने परिस्थिति सिर्जना गरिरहेछ। हामीले बाध्य छौँ हामी, किनभने हामीले सिलिङ अनुसारको चाहिँ म्यानेज गरेका हुन्छौँ। पैसा दिने बेला नपाएपछि सबै उपभोक्ता समितिका ठेकदारका मान्छेहरू आएर चाहिँ हामीलाई घेर्ने अवस्था सिर्जना भएछ। त्यसैले हामीले हरेक वर्ष अहिलेकै सरकार आइसकेपछि पनि अर्थमन्त्री कहाँ गएर भेट्यौँ, ज्ञापन पत्र दियौँ, र हाम्रो चाहिँ जे जति छ बरु थोरै पैसा दिनुहोस्, थोरै पैसा दिँदाखेरि हामी त्यही अनुसारको योजना गर्छौँ, तर सिलिङ अनुसारको पैसा नकटाइदिनुहोस् भन्दाखेरि नमानेर अहिले पनि करोडौं रुपियाँ दामहरू हामी सबै स्थानीय सरकारहरूको काटेको स्थिति छ।
1: बजेट पनि आएको छ, होइन बजेट बढेर आएको छ, तपाईँहरूलाई केही राहत त
0: बजेट बढेर आएको छैन। अहिले मैले भनिसकेँ, गत यो सरकार भन्दा अहिले सरकार हुँदा 4.58% आएको थियो भने अहिले 4.25% मात्रै आएको छ। यता बजेटको सिलिङ बढेको छ, यता गएर स्थानीय सरकारमा चाहिँ के भएछ, बजेट घटेर गएको छ। अब भन्नुहोस् सशर्त भन्दा निशर्त अथवा सामान्यकरणको बजेट भन्दा सशर्तको बजेटहरू बढाएको छ। रिमोट चाहिँ के भइरहेछ त भन्दा सङ्घले रिमोट खिचिरहेको स्थिति छ एकातिर, अर्कोतिर हामीले सधैँ आवाज उठाउँदै आए स्थानीय हिजो निकाय थियौँ, अलग कुरो हो, त्यसलाई हामीले स्वीकार गरेका थियौँ। तर हाम्रो धेरै सङ्घर्ष, सङ्घ महासङ्घहरूले धेरै आन्दोलन गरिसके पश्चात हामी र चाहिँ 2072 को संविधानमा हामीलाई सरकारको रूपमा स्थापित गरिएको छ। आज एउटा मात्रै तपाईँहरूलाई म उदाहरण दिन्छु, शिक्षाको 12 कक्षासम्म पढाउने अधिकार, 12 कक्षासम्म हेर्ने, माध्यमिक स्तरसम्म हेर्ने अधिकार स्थानीय सरकारलाई दिएछ। तर स्थानीय सरकारले ऐन बनाएर व्यवस्थापन समिति गठन गर्ने, विद्यालयहरू मर्ज गर्ने, शिक्षकहरू एक हिसाबले चाहिँ ऐन बनाइसकेपछि विद्यालयहरू मर्ज गर्नेदेखि लिएर कर्मचारीहरू नियुक्ति गर्ने अधिकार छ, तर आज त्यो व्यवस्थापन समितिदेखि लिएर होइन सबैमा के हुन्छ त भन्दाखेरि सरकारले अहिले शिक्षा जुन प्रस्तावित गरिएको छ त्यसमा चाहिँ
1: संविधान
0: अहिले सरकारले के भन्यो आधिकारिक होइन होइन, अहिले त दलबाट हामी चुनाव लडेछौँ, त्यो दल अनुसार चाहिँ स्थानीय निर्दलीय हुन्छ अथवा चाहिँ दल विहीन हुन्छ भने कहाँ छ प्रमाण? मुखा भएर स्थानीय भरमा हामीले विश्वास गर्ने, संविधान संशोधन गरेर आउनु पर्यो नि, त्यो कुरो त हुन्छ भन्ने भएर हामी विश्वास गर्ने हो र आधिकारिकता हुनु परेन हामीसित।
1: बजेट सबैमा निकास हुँदैन, तपाईँहरूले पनि बजेटको कार्यान्वयन छैन, कतिपयले भुक्तानी पाएका छैन, बेरोजगार धेरै छ स्थानीय तहमा पनि।
0: तपाईँले कुरै त्यसरी एकलौटी कुरो गर्नुहुन्न, बेरोजगीकै हिसाब किताब गर्ने भने 2 खर्ब चाहिँ स्थानीय सरकारमा छ, त्योभन्दा बढी प्रदेशमा कति छ, त्योभन्दा बढी सङ्घमा कति छ? आज स्थानीय सरकारको पैसा काटिरहँदाखेरि चाहिँ वित्तीय सामान्यकरणको पैसा काट्दाखेरि सङ्घको पैसा काटिया छ नि छैन, होइन त्यो हो नि प्रश्न। त्यस कारणले अहिलेको सरकारले संविधानमा त कि संविधान चेन्ज गर्नु पर्यो, होइन भने यो संविधानलाई हस्तक्षेप गर्ने काम भइरहेको
1: छ। घर घरमा सिंह दरबार छ, तर घर घरमा सिंहहरू उत्पादन भए भन्छन् तपाईँहरूलाई, होइन नागरिकहरूले?
0: होइन होइन, कसले के भन्छ सित दुनियाँसित हामीलाई मतलब छैन, तर हामी कहाँ आएर हेर्न पर्यो नि त,
1: होइन डेलिभरी दिने कुरामा, देश बनाउने कुरा, समाज बनाउने कुरा, स्थानीय तहको सुशासनमा तपाईँहरू चाहिँ पोख्त हुनुहुन्छ, नागरिकहरू खुसी छन् स्थानीय तहसँग?
0: होइन होइन होइन, नागरिकसित खुसी छैनन् भन्ने कुरो तपाईँले के आधारले भन्नुभयो, कसको भनाइलाई आधार मान्नुभयो?
1: नागरिक खुसी छन्, त्यसो भए तपाईँहरूको कर्तव्यप्रति सन्तुष्ट छ नागरिक?
0: सङ्घमा देशको 70 पहिला संहिताको अर्थ के हो संघले मैले बुझेँ संहिता अर्थ एक मिनट सुन्नुहोस् तपाईँले स्थानीय सरकारले यतिदेखि 85% काम गर्नुपर्छ प्रदेशले एउटा पालिका र अर्को पालिका र संघ र स्थानीय तहको बीचमा कोअर्डिनेसन अथवा ब्रिजको काम गर्नुपर्छ संघीय सरकारले चाहिँ परराष्ट्र नीतिका कुरा गर्नु पर्यो सिमानाका कुरा गर्नु पर्यो त्यसपछि गएर गौरवका आयोजनाका कुरा गर्नु पर्यो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ मिलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डडेलधुराको अमरगढ़ी नगरपालिका 7 खरस्याङ खानामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। धनगढ़ीबाट बाधार चुल्लातर्फ जाँदै गरेको लु प्र 01001 ज 1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजेको समयमा दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको हो भने चालक सहित 3 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा दार्चुलाको अपी हिमाल गाउँपालिका 1 अन्दाजी 45 वर्षीय सोगन लोथ्याल र सोही ठाउँका अन्दाजी 28 वर्षीय हुनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो। प्रहरीका अनुसार घाइते हुने मादार चुलाको मारमा गाउँपालिकाका 50 वर्षीय अमर सिंह ठगुना र अपी हिमाल गाउँपालिका 35 वर्षीय सरस्वती लोथ्याल रहेका छन्। यसै गरी जीप चालक बैतडीको डिला सैनी गाउँपालिका 2 का मृत घरेडी पनि घाइते भएका छन्। घाइते 3 जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। जीप सड़कबाट करिब 400 मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको छ। एकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलले साधारण तारिखमा छुट्नु भएको छ। विशेष अदालतले 4 वटा आधार र कारण देखाएर सम्पत्ति शुद्धिकरणको मुद्दा साधारण तारिखमा राखेर मुद्दा अघि बढ़ाउन आदेश दिएपछि उहाँ रिहा हुनुभएको। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ

भितर कोइरालाको हिजो लासले हिजो यस्तो आदेश दिएको हो। पौडेल विरूद्ध 20 करोड़ 90 लाख रूपियाँ बिगो दावी गर्दै मन्त्री पदमा रहँदा पदको दुरूपयोग गरी व्यवसायका लाभ पर्याएको र अवैध धन कमा लुकाउन सहयोग गरेको अभियोग लागेको थियो। तर अदालतले मिसिनमा रहेका प्रमाणहरूका आधारमा तारिखमा छाड्न 4 वटा आधारहरू तय गरेको छ। पहिलो आधारमा पौडेलको प्रत्यक्ष प्रमाणको अभाव रहेको र तत्काल प्राप्त परिणामबाट पौडेलको त्यस कार्यमा प्रत्यक्ष संलग्नता भएको पुष्टि हुन नसकेको उल्लेख छ। अभियोग दावी गरिए बमोजिम कसुर गरिएको देखिने बलियो आधार फेला नपरेको अदालतको ठहर छ। अदालतले दोस्रो आधार मुख्य अभियुक्तको बयानलाई लिएको छ। मुख्य अभियुक्त मानिएका दीपक भट्टले अनुसन्धान अधिकृत र अदालत समक्ष बयान दिँदा विष्णु पौडेलले शेयर खरिद बिक्रीमा कुनै सहजीकरण गरेको वा संलग्नता रहेको बारे कुनै कुरा नखुलाएको अदालतको भनाई छ। तेस्रो आधार पदमा नरहेको अवस्था उल्लेख छ। अभियोगमा श्रीराम तावाको उद्योगको शेयर हस्तान्तरण हुँदा मन्त्री पौडेल अर्थमन्त्री रहेको दावी गरिएको भए पनि वास्तविकतामा शेयर हस्तान्तरण हुँदा उहाँ अर्थमन्त्रीको पदमा नरहेको देखिआएको अदालतले जनाएको छ। अदालतले लिएको चौथो आधारमा आर्थिक कारोबार नदेखिएको उल्लेख गरेको छ। पौडेलको बैंक खातामा रहेको रकम र दीपक भट्टको वित्तीय कारोबारबाट पौडेलले कुनै पनि लाभ प्राप्त गरेको वा सम्पत्ति प्राप्त गरेको भन्ने पुष्टि हुने आधार नदेखिएको आदेशमा उल्लेख छ। अदालतले हस्तान्तरणको समयमा पौडेल अर्थमन्त्री नरहेको र उहाँको बैंक खातामा शंकास्पद ठूलो रकमहरू समेत फेला नपरेको विषयलाई मुख्य आधार मानिएको छ। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। उहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाडौँको विशालनगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको हेम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास, प्रशासन र सुशासनका क्षेत्रका महत्वपूर्ण योगदानहरू पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047 सालदेखि 2048सम्म उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालोमा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा लिइन्छ। गृहमन्त्री सुदन गुरूङले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोर्खाल्याण्ड निर्देशन दिनुभएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई अधिकतम 15 मिनटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको। गृहमन्त्री गुरूङले प्रशासनिक सेवा नागरिक मैत्री र दण्डरहित हुनुपर्नेमा जोड़ दिँदै अनावश्यक ढिला सुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन गर्नुभयो। निरीक्षणका क्रममा गृहमन्त्रीले सेवा प्रवाह, कर्मचारीको कार्य सम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीको गुनासो व्यवस्थापन बारे जानकारी लिनुभएको थियो। सहज र सम्मानजनक रूपमा सेवाग्राहीहरूले सेवा पाउने वातावरण सुनिश्चित गर्न कर्मचारीलाई जिम्मेवारी र उत्तरदायी भएर काम गर्न मन्त्री गुरूङले निर्देशन दिनुभयो। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानीले साउने गते तनहुँका प्रमुख जिल्लाधिकारीसँग भेट गरी जिल्लाको विकास, निर्माण, विकास, खर्च वृद्धि तथा सुकुम्बास व्यवस्थापनको विषयमा छलफल गर्नुभएको छ। भेटका क्रममा गत आर्थिक वर्षमा भएका न्यून विकास खर्चहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा विकास र खर्च बढ़ाउने उपायबारे छलफल भएको उहाँले जानकारी दिनुभयो। साथै साउन 5 गते आयोजना हुने कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जनाएको छ। त्यसै गरी तनहुँका सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको व्यवस्थापन गरी लाल पूजा वितरण प्रक्रियालाई अघि बढ़ाउने विषयमा समेत छलफल भएको शैशेश्वरमा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलसँग सम्वाद गरी छूट भएका सुकुम्बासी तथा व्यवस्थित बसोबासीका आवेदनहरू पुनः खुल्ला गर्न सूचना जारी गर्ने अधिकार र प्रत्यायोजनका लागि अनुरोध गरिएको सांसद नेपालले बताउनु भएको छ।
मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको पुलमा 300 दिन म्याद थप भएको छ। असार 17 निर्माण सम्पन्न गर्ने म्याद रहे पनि काम नसकिएपछि 300 दिन म्याद थप गरिएको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जनाएको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको 8 डिजाइनको पुलको काम 86% सकिएको योजनाका इन्जिनियर प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिन अगाडि म्याद थपको सिफारिश गरिएकोमा पूर्वधार विकास कार्यालयले म्याद थपको स्वीकृति आइसकेको छ। उहाँका अनुसार विक्रम सन् 2084 वैशाख 16 गतेसम्म म्याद थप भएको छ। पुल निर्माणका लागि विक्रम सन् 2059 साउन 26 गते अनक जेटा स्टेक जेबीसँग सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 स्थान रहनेछ। रु 1 अरब 21 करोड भ्याट सहित लागत निर्माणमा भइरहेको पुल 23 मिटर चौडाइको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाई छ। पृथ्वी राजमार्गको सबैभन्दा लामो 8 डिजाइनको उक्त पुल 4 लेनको हुनेछ। हाल नदीमाथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब 50 मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ। तनहु प्रहरीले मुगलिन पोखरा सड़क खण्डमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले असार महिनाभरि सञ्चालन गरेको चालक सचेतना अभियान प्रभावकारी बनेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा हरेक अभियान 4 बजेदेखि सञ्चालन गरेको अभियान अन्तर्गत 93 स्थानमा चालकहरूलाई सड़क तथा मौसमको अवस्था लेन अनुसार ट्राफिक नियमको पालना बारे सचेतना गराइएको थियो। अभियानका क्रममा 1921 दुई पाङ्ग्रे 1371 सानो 4 पाङ्ग्रे र 1315 ठूलो सवारी साधन गरी कुल 4607 सवारी साधनका चालकलाई सचेतना दिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले चालकको सचेतना अभियानका कारण मुगलिन पोखरा सड़क खण्डमा हुने सवारी दुर्घटना उल्लेखनीय कमी आएको बताउनुभयो। उहाँले सुरक्षित यात्राको लागि ट्राफिक नियमको पालना लेन अनुशासन कायम राख्न र सड़क तथा मौसमको अवस्था अनुसार सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको हो। उपल्लो मुसाङ जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत फुसाङ कोरोला सड़क बाढ़ीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सदरमुकाम जोमसोङ हुँदै कागबेनीबाट उपल्लो मुसाङ जाने सड़क खण्ड अन्तर्गत बारगुङ्ती क्षेत्र गाउँपालिका 3 चैले स्थित घ्याकर खोलामा आएको लेदो सहितको बाढ़ीले सीधा सड़क सम्पर्क विच्छेदन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महते जानकारी दिनुभयो। प्रहरी निरीक्षक महते भन्नुभयो, खोलामा आएको बाढ़ीले सड़क अवरुद्ध भएको छ। उपल्लो मुस्ताङ जाने यात्रुलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस क्षेत्रमा सामान्य वर्षामा पनि बाढ़ी आउने गरेको छ। बाढ़ीले अवरूद्ध गरेको यो सड़क मार्ग उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ। अवरूद्ध सड़क पछ्याउन काली गण्डकी कोरिडोर आयोजनालाई अनुरोध गरिएको प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि उपल्लो मुस्ताङबाट आएका र तल्लो क्षेत्रबाट जाँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। बारगुम मुक्ति क्षेत्र गाउँपालिका अन्तर्गत पर्ने काखोला र ताक्वे खोलामा समेत वर्षाको समयमा बाढ़ीले दुःख दिने गरेको छ। सड़क अवरूद्ध हुँदा उपल्लो मुस्ताङको लोकेघर दामोदर कुण्ड र लोबाङथाङ गाउँपालिकाका बासिन्दाहरूलाई समस्या भएको छ। वर्षासँगै थासाङ घरपुजाङ र बारगुमुक्ति क्षेत्र गाउँपालिकाका ग्रामीण सड़कमा यात्रा गर्दा स्थानीय बासिन्दा र पर्यटकलाई सतर्कता बनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। पछिल्ला वर्षमा मुस्ताङमा औसत भन्दा बढ़ी वर्षा हुने गरेको छ। गैराती र अहिले बिहान देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक नुवाकोट अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वान महाशाखाले जनाएको छ। आजदेखि पछि सोमबारसम्म मुसधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार कोशी बागमती गण्डकी मधेस प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले लामो दूरीको यात्रा नगर्न उहाँले फेसबुक मार्फत सुझाव दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसून वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आधी घोप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने अनुमान पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता बनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेश पहाड़ी र तराईसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँहरूमा मुसलधारे पानी पर्ने सम्भावना छ।
अन्तर्राष्ट्रिय समाचार भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो। यो रेल जिन्द र सोनीपत मार्गको झण्डै 90 किलोमिटर दूरी तय गर्नेछ। भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दावी समेत गरेको छ। 110 किलोमिटर प्रति घण्टा गति रहेको यो रेल पूर्णत वातावरण मैत्री र कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। समारोहमा प्रधानमन्त्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटारा एक्सप्रेस वे पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ, जसले यात्रा समय निकै घटाउनेछ। यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। यो रेल पूर्ण रूपमा वातावरण मैत्री रहेको तथा यसमा डिजेल वा पेट्रोल नचाहिने उहाँले बताउनुभयो। हिजो सञ्चालनमा आएको हाइड्रोजन रेलमा 2600 यात्रु अट्ने क्षमता छ। भारतीय रेलवे अन्य रूटमा पनि यस्ता प्रविधि विस्तार गर्ने तयारी गरिएको छ। रेल भारतीय इन्जिनियरहरूले डिजाइन गरेका हुन् भने यसको निर्माण भारतीय कम्पनीले गरेको हो। खेल समाचार। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल्ने अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साब्दीको विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुट बेलियमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोन मेसी र फ्रान्सका एम्बापे समान 8-8 गोल सहित संयुक्त शीर्ष स्थानमा रहेका छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौड़मा अगाडि छन्। इंग्ल्याण्डका बेलियम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओया जार्बलको नाममा 5-5 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्ये राति 1:45 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। लियो क्लब अफ दुलेगौड़ा खैरेन सिटीको आयोजनामा जिल्ला स्तरीय डिजिलिङ ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको शुक्रबार शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख बहादुर विक राजुले उद्घाटन गर्नुभयो।

0: सो अवसरमा उहाँले खेल्ने स्वास्थ्य रहन र अनुशासन सिकाउने बताउनुभयो। एउटा नम्बरका अध्यक्ष बुद्धिबहादुर थापाले सानैदेखि खेलमा रग लगाउँदा यस क्षेत्रको पहिचानमा सहयोग पुग्ने उल्लेख गर्नुभयो। अण्डर 13, अण्डर 19 र छात्रतर्फको अण्डर 19 ब्याडमिन्टन प्रतियोगिताका विधा समावेश गरिएको छ। सबै विधामा प्रथम हुनेले नगद 5,000, द्वितीयले 3,000, तृतीयले 2,000 नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता समेत प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। खरिन्टार मगर समाज भवन खरिन्टारमा शुरू प्रतियोगिता मा जिल्लाभित्रका करिब 70 विद्यार्थीको सहभागिता रहेको छ। विद्यार्थीहरूमा अनुशासन स्वास्थ्यसँगै खेल सम्भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो। लियो क्लबका अध्यक्ष भएर पालेको सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं डिजलिङ्कका अध्यक्ष विपिन वागले लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्लब सचिव कृष्ण कार्कीले गर्नुभएको थियो। क्लबले जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा प्रत्येक महिनाको 8 गते आँखा शिविर सञ्चालन गर्दै आएको हवस्त। हाम्रा तिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98060-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावट का संपूर्ण सामग्री का लागी न्यू होम डेकोर एंड डेकोरेशन
11: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
13: विगत लामो समय देखि धुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630।
12: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
14: हार्दिक समवेदना गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 फुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहु
15: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
16: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
15: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय

0: काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563493952 र 98066।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: आदरणीय श्रोतागण, वर्तमान समाजमा विद्यमान सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिको विरूद्ध नयाँ जनवादी संस्कृतिको पक्षमा अविरल संघर्ष गर्दै जनतासँग जुझारू एकता कायम राख्न अनेराष्ट्रबीउ छैठौंको 11 राष्ट्रिय सम्मेलनको शुभ अवसरमा रक्तिम सांस्कृतिक अभियान प्रस्तुत गर्दछ जनवादी गीतहरू।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856628727 र 9864453031।
8: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: यसपालिको फिफा विश्वकप 2026 फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एन्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौडाको भित्री बजारमा बुधबार राति 1:15 बजे, प्रवेश निशुल्क।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
16: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
17: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी चार बीपी चोक
16: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0965702625 मोबाइल 9852538178 9841656858
18: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
19: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
20: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
18: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9560231128 र 9462614726
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु
23: सम्पर्क 0654142121 मोबाइल 9855359921
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
24: हजुर दान गरौ
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
26: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
24: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहु

0: सूचना स्तनहू सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: तपाईँको आजको राशिफल शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार। कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल साउन महिनाको 2 गते शनिबार, ईस्वीसम्म 2026 जुलाई 18 तारीख, सकसम्म 1948, नेपालसम्म 1146। सूर्यदेव बिहान 5:20 भयो भने सूर्यास्त साँझ 7:01 हुनेछ। आज अषाढ शुक्ल पक्षको चतुर्थी तिथि, आज कमैया मुक्त दिवस। कार्यक्रम सुरुवातमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:05 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:36 कायाकरण, 7:30 नेपाली भ, 7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9 मिल राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम मेसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 शुक्ला गण्डकी, 12:12-15 नेपाल खबर, 12:15-1 विभिन्न पपगी संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 मिनेगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 विभिन्न आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 विभिन्न बागी संगीतहरू, 6:36 नेपाल दर्पण, 6:37 विभिन्न भाषाभाषीका गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:30 पनि विभिन्न गीत संगीतहरू नै कार्यक्रममा स्थान दिने गर्छ। 8:45-9:00 पनि विभिन्न गीत संगीतहरू, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो त थियो दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात भनी अब पालो रहेको छ तपाईँहरूको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि हुनेहरूको अनामक चुचे चोलाली लुलेलो छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्ताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च हुनुपर्ला। समय तालिका नमिल्दा योजना अधुरै रहनेछन्। हल्लाको पछि लाग्दा व्यथैमा दुःख पाइनेछ। आफ्नो कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् तर मेहनत गर्दा बौद्धिक क्षेत्र फराकिलो हुनेछ। सहपाठीहरूलाई उछन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सफल भइनेछ। वृष राशिमा युएओ बाबी बु बेबो आफन्त र परिवारजनलाई सधैँ समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामका बढ़ी प्रभावित भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्तहरू साथीभाइहरू टाढिन सक्छन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकेका कामहरू बनाउन सकिनेछ। मिथुन राशिको गंग सकेको हो। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौतीहरू आउन सक्छन्। प्रतिस्पर्धीहरूलाई कमजोर नठान्नु होला। दाजुभाइहरूमा असमझदारी बढ़न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ़नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ कामहरू प्रारम्भ गर्ने समय छ। व्यवसायमा सामान्य लाभहरू हुनेछन् तर चिताएको दामहरू नउठ सक्छ। मेहनतले काम बढ़ाउन सकिनेछ। कर्कट राशिमा डाडी डुडेडो लगनशीलताले विद्या धन आर्जन हुनेछ भने काममा पनि सफलता मिल्नेछ। लगन लेखन कलामा निखारता ल्याउन सकिनेछ भने गोलीको प्रभाव पर्नेछ। आफन्तहरूको आफ्नो क्षेत्रमा राम्रै फाइदाहरू जमाउन सकिनेछ भने कुनै पनि दिगो कामहरू सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने सहयोगीहरूले मध्य ल्याउनेछन्। अध्ययनको लगभले बौद्धिक क्षेत्र फराकिलो बनाउनेछ। सिंहराशि प्रतिशील काम गर्दै नामधाम र इनाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने अनुभवले पनि थप काम गर्ने हौसला प्रदान गर्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ भने अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो भन्नेछ। पेसा व्यवसायमा फाइदा हुनेछ। कन्या राशिमा खर्च गर्ने बानीले समस्या निम्ताउनेछ। अर्थअभावले विशेष कामहरू रोकिन सक्छ। अवसरका लागि केही दौड़धूप गर्नुपर्ने समय छ भने व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ भने आर्थिक समस्या सुल्झाउन कर्ता लिनु पर्ला। सरसपटमा गएको रकम भने ती फिर्ता हुनेछ। डाँडाका साथीभाइहरूसँग सम्पर्क भनेछ। तुला राशि तुला राशि व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।
रोकिएको कामहरू बढ्नेछ भन्ने जिम्मेवारी बढ्न सक्छ। विशेष त भेटघाटले काममा उत्साह बढाउँदा अरूलाई प्रभाव पारेर फाइदा उठाउने समय छ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक प्रबन्धे दायित्व हात लागि हुनेछ भने श्रमको उचित मूल्याङ्कन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ। वृश्चिक राशि बेसी राशिमा सेतो नानी नुनेनो यायु अवसर प्राप्त भए पनि विश्वमा काम गर्ने बानीले चुनौती निभाउन सक्छ। मेहनत गर्दा काममा प्रारम्भ हुनेछ तर सस्त दाम भने हात लागिन हुन सक्छ। सहयोगहरूबाट गोपनीयता बाहिरिन सक्छ। मेहनतले व्यावसायिक चुनौतीहरू बन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ भने स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। धनुराशि धनुराशिमा एयो भविभू धपा धपे मेहनत गर्दा मेहनत परे पनि भविष्यका लागि जगबसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बनेछ भने आवश्यक पर्दा सहयोगीहरूले साथ दिने छन् भने शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकासा पाउनेछन्। फजुल खर्च भने बढ्न सक्छ। विश्वासघात गर्नेहरू सक्रिय हुनेछन्। मकर राशिमा भोजी खिखुखेको गागी खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। गोपनीयता पाइनाले समस्या आइपर्ला। आमदानी रोकिनाले केही योजनाहरू स्थगन हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आश राख्दा भएको वस्तु समेत घुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ। कुम्भ राशिमा गुगेको साथी सुशेष हो त केही खर्च लागि पनि खानपान तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउने छ भने प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन चुन्नाले आमदानी बढ्ने कामहरू प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ तर बल जबरजस्ती गर्दा समस्याहरू आउन सक्छ। अन्तिममा मिन्दासी परिस्थिति बस्तानातिर समस्याले अल्झाउनेछन्। मेहनतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धा विजय भइनेछ। ईर्षा गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ भने यात्रा गर्दा धनमान सुरक्षामा ध्यान दिनुहोला। बलभन्दा बुद्धिको प्रयोगले फाइदा दिलाउनेछ। अवसर प्राप्त भए पनि उपलब्धि हात पार्न समय लाग्नेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर्मशास्त्र गर्नुहोला। तपाईँको आजको दिन शुभ भने सुखदित तपाईँको आजको राशिफल पछि नेपाल रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल साउन महिनाको 2 गते शनिबार तपाईँ जन्मदिन परेको छ। आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आर्थिक अधिकार तपाईँले इच्छाएका काम कुराहरू पुरा होस् तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवार तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यता पनि इष्ट मित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनाहरूलाई टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ। बिहान ठिक 7 बजे अथवा अघि दिन तपाईँलाई पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि त्यही समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: your internet. Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 8 बज्यो.

0: होइन भाउजू, यस्तो त्यस्त नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: यसपालिको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौडाको भित्री बजारमा बुधबार राति 12:45 बजे। प्रवेश निशुल्क।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
5: मेरी आमै नि कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
6: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856380385।
9: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
10: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
9: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
10: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
12: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
9: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52 7073

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कटिहाल्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
5: शुक्ला गण्डकी एफएम 97.6

0: सुन, होमवर्क देखाऊ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार

0: फेसवास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694543।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
6: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
6: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712446।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम अब युपिभीसीको साथमा।
9: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9562928938 र 9908822938।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845610950, इमेल robin98560@gmail.com, TikTok @

0: डा भिलेज गार्डन तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

आदरणीय श्रोतागण, वर्तमान समाजमा विद्यमान सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिको विरूद्ध नयाँ जनवादी संस्कृतिको पक्षमा अविरल संघर्ष गर्दै जनतासँग जुझारु एकता कायम राख्न अनेरा सुबिउ छैठौंको 11 राष्ट्रिय सम्मेलनको सु अवसरमा रक्तिम सांस्कृतिक अभियान प्रस्तुत गर्दछ जनवादी गीतहरू।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00 हार्दिक समवेदना गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 फुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहुँ
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसको भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
6: दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
12: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
13: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौंडा हेल्थ पोस्ट चोक
13: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468164145।
0: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
14: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार।
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
15: ओमकार।
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार।
14: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
14: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
16: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
16: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
16: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
18: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
19: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
18: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
19: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
18: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
20: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
21: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
22: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
23: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
22: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
23: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
22: फोन नम्बर 0614510000,
23: 0614510002, मोबाइल नम्बर 9856084466।
22: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9556007078।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
7: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
7: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
7: बस्ती कर्म,
6: शिरोधारा,
7: नस्य कर्म, जलनेति,
6: छार सूत्र सेवा,
7: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
7: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
7: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634383।
24: कृषि विकास कार्यालय तनहुँको अनुरोध:
25: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
24: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
25: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
24: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
25: थप जानकारीको लागि 0665531130।
24: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी
1: र 9850-14-175 यति बेला बिहानको ठिक 9 बजे हो।
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी
1: र 9850-14-175 यति बेला बिहानको ठिक 9 बजे हो।
2: शुक्ला गण्डकी एफएम
4: र इंग्ल्याण्ड खेल्दै नेपाल खबरमा अब पूरा खबर। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ। गैरातीदेखि नै मनसून थप सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार हिजो अस्थिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा पनि मुसलधारी वर्षा हुन सक्ने अनुमान छ। भोलि आइतबार र पर्सी सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मुसलधारे र आरीघोप्टे वर्षाले गेग्रान बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम हुने भएकोले विशेष सावधानी अपनाउन र यात्रा गर्नु पूर्व पनि मौसम र सड़कको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविदको अनुरोध छ। मौसमका जानकार उज्जवल उपाध्यायले कोशी मधेश बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकोले लामो दूरीको यात्रा नगर्न फेसबुक मार्फत सुझाव समेत दिनुभएको छ। लगातार पानी परिरहे पनि नागडुंगा मुगलिन र मुगलिन नारायणगढ़ सड़कमा कतै अवरोध नरहेको प्रहरीले जनाएको छ। पानी पर्ने बित्तिकै पहिरो खसेर समस्या हुने यी सड़कमा निर्वाध रूपमा गाड़ी चलिरहेका मुगलिन प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण केही सड़क भने अवरूद्ध छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोसीमा पहिरो खस्दा अरणीको राजमार्ग अवरूद्ध छ। बागलुङ कालीगण्डकी कोरिडोर पूर्ण रूपमा बन्द छ। त्यस्तै बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी र काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथमा यसअघि देखिने को समयमा गाड़ी चलाउन रोक लगाइएको छ। असार 23 गतेदेखि मेची राजमार्ग अन्तर्गत इलाम खण्ड पूर्ण अवरूद्ध छ। अर्घखाँचीको सालजण्डी ढोरपाटन सड़क पनि असार 28 गतेदेखि पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो 2 वर्षभित्र 36 प्रकारको अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्रको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। अहिले नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। अबको चरणमा उच्च रक्तचाप र मधुमेह लगायत दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइने भएको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कमैया मुक्तिको 26 वर्ष पूरा भइसकेको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सौकी मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर आफ्नै जमीन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा दियो तर त्यसको श्रेष्ठता कायम भएन। त्यसैता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौं बिते समस्या भने जहाँको त्यही छ। मुक्त कमैया मध्ये एक कैलालीकी फूलमती डगौरा थारू जनाएका अनुसार यो समस्या धेरै ठाउँमा छ। सयौं मुक्त कमैया परिवारले अझै पुनर्स्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनर्स्थापनामा समेटिएका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर अस्थिरता छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवार मध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। 2075-76 19,531 जनाले विभिन्न सिप तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको देखाउँछ तर मुक्त कमैया समाजको तथ्याङ्कले फरक अवस्था देखाउँछ। समाजका अनुसार पुनर्स्थापना योग्य ठहरिएका परिवार मध्ये पनि सबैले जग्गा पाएका छैनन्। जमीन पाउन योग्य ठहराइएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमीन पाएका छन्। मुक्त कमैया पुनर्स्थापनाका अधिकांश काम कार्यक्रम आर्थिक वर्ष 2075-76 सञ्चालन भए त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बनेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। वहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाडौँको विशालनगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा पनि लिइन्छ। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। धनगढ़ीबाट दार्चुलाका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001J1850 नम्बरको जीप गैराती दुर्घटना हुँदा दार्चुलाका दुईजनाको ज्यान गएको जिल्ला प्रहरीकारले डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार दार्चुलाको अपिमियाल गाउँपालिका 1 का 25 वर्षीय शुभम लोथ्याल र त्यही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको हो। जीपमा रहेका अरू 3 जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीकारले डडेलधुराले जनाएको छ। नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टामा नयाँ सिम अनलाइन मार्फत प्राप्त गर्न सकिने सेवा संचालनमा आएको छ। डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्य अनुसार यो सेवा संचालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। अब सेवा ग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टल मार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं आफ्नो प्रतिनिधि मार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ। अब विदेशको खबर। भारतले पहिलो निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। चन्द्रमा, मंगल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढ़ाएको हो। भारतीय कम्पनी स्काईरूट एरोस्पेसले आफ्नो आउँदो अगस्त 4 भित्र विक्रम 1 रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय श्रेणीको रकेट हुनेछ। यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्याउने लक्ष्य राखेको छ। भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्वपूर्ण उपलब्धि हुने जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। सन् 2020 अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुल्ला गरे भारतको 8 अर्ब 40 करोड़ अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोसँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षा बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट आइरिए पनि गोल्डन बुट जित्ने सम्भावनालाई कायमी राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टको कारण मेस्सी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। इंग्ल्याण्डका बेलिङ्गम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा 5-5 गोल रहेको छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। चार बन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। औषधि लिमिटेडबाट दुई वर्षभित्र 36 प्रकारको औषधि उत्पादन गर्ने समझदारी, स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्य। कमैया मुक्तिको 26 वर्ष पूरा, अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख, तर आफूहरू समस्यामै रहेको पीड़ितको गुनासो। अन्तरिक्षमा भारतको नयाँ फड्को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी, र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
11: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल निर्माण हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
23: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
22: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
25: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
27: विगत लामो समय देखि धुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार।
28: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
25: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
29: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
31: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: हजुर, दान गरौ।
35: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
36: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
34: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
35: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
24: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
37: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
24: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
37: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9846692046, 9800528000।
33: शुक्ला गण्डकी एफएम 97.6।
3: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
4: लिम्बी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसीका भाका,
3: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम ग्रामीणको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रममा आउने गर्दछ। सत्ताको साथै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेरा भूषण सुन्सादीको देशले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशकिजनका गरगनाहरू र संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापावाला सङ्कल्प गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेला अवसर सुनसारी उद्योगमा गएर दुःखका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गरेर पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला। तपाईँहरूकोतिर के कस्तो छ मौसम? आज शनिबारको दिन आराम गरेर बस्ने दिन होइन, घरैसी कामहरूमा व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू धानहरू रोप्दै हुनुहुन्छ होला, कतिपय साथीहरूले अब कोदो रोप्ने तर्खरमा पनि हुनुहुन्छ होला है। मकै पाकिसकेको छ कतिपय ठाउँमा भने, कतिपय ठाउँमा भर्खर हरियो पहेँलो हुँदैछ र

ले त्यसै चौथो नम्बरमा रहेको छ पोखरेली नानी, पाँचौं नम्बरमा रहेको छ हाम्रो सम्बन्ध, अनि त्यस्तै छैटौं नम्बरमा रहेको छ स्वार्थी माया, र सातौं नम्बरमा रहेको छ लन्डनको सहरेमा भन्ने रहेको छ। आज भोलि नै सातवटा भाकालाई कार्यक्रममा पालै पालो स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। त्यो बेलाको क्रममा भने सातौं नम्बरमा पर्न सफल रहेको लन्डनको सहरेमा भन्ने रहेको छ। यसमा आवाज रहेको छ रामजी खाँडादेवी घरदेखिको लय शब्द कृष्ण लामी छाने र रामजी खाँडको रहेको छ। त्यो बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यसमा दुर्भाका साधन अर्पण सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ भने पाँच नम्बर पर्न सफल रहेको भाकालाई स्थान दिन्छु। स्वार्थी माया भनेर रहेको छ, यसमा बजाएको छ अविश्वमाझी र केशव बस्नेतको लय शब्द छेत्री हरि र ऋषि खड्काको रहेको छ।

हजुर सार्थी माया भन्ने सुमधुर गीतामाले कार्यक्रममा शान्ति आउने पालो रहेको छ। वाचनमा पढ्न सफल रहेको भाका, वाचनहरूमा पढ्न सफल रहेको भाका रहेको छ। हाम्रो सम्बन्ध चिनाउन अनि सरम भनिरहेको छ। कुशल बेलवा चाहिँ शान्ति श्रीपरिवारको आवाजमा रहेको छ भने लय शब्द सागर लेख्मीको रहेको छ। यति बेला चाहिँ स्विकार्नुहोस् सुमधुर भाका।

हजुर, यसो मधुरभाकामा तपाईँको माझमा राखिसके भएको सानो आफ्नो आफ्नो बाटो गरौँ भनेर रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेँ। भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला घण्टा एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका रहेको छ। आज भने हामी शनिबारको बसाइमा रहेका छौँ। शनिबारको बसाइमा तपाईँको माझमा सातवटा उत्कृष्ट भाषाहरूलाई पालो पालो कार्यक्रममा स्थान दिने गर्दछौँ र यिनै भाकाहरू सुनेर तपाईँ आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ। आफ्नै घर स्थितिमा व्यस्त हुनुहुन्छ, जे गर्नुहुन्छ, हाम्रो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरूमा पनि ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँको माझमा अर्को सुमधुर लुकभाकालाई स्थान दिन्छु। अर्को भाका रहेको छ, चौथो नम्बरमा पन्न सफल रहेको भाका रहेको छ, पोखरेली नानी। यसमा आवाज रहेको छ मौसम गुरूङ र मेन राईको आवाज भनेर सुन्नु राई शब्द रमेश विजय र एसबीएन किस्मतको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर। Oh, my God.

हजुर सुमधुरभागमा तपाईँको माझमा राखिसके नेपालो रहेको छ तेस्रो नम्बर पना सफल रहेको भागलाई मन जित्यो बोली वचनले भनिरहेको छ। खेम सेन्चुरी देवी घटिक आवाजमा रहेको छन् शब्द राम केसी र नन्दु बराईको रहेको छ। त्यो बेलाको क्रममा भने सिकार्नुहोस् यो सुमधुर भाग।

हजुर सुमधुर भाका तपाईँको माझमा राखिसके तेस्रोमा पर्न सफल रहेको भाका रहेको थियो भने दोस्रोमा पर्न सफल रहेको भाकालाई स्थान दिन्छु सम्पत्ति कमाउला भन्ने रहेको छ सागरा रेलिका बोइम्बुको आवाजमा रहेको छ भन्ने रहेको छ रिम्बाबु राणा र सागरा रहेको थियो त्यो लाग्नु स्वीकार्नुहोस्।

हजुर, यस मधुरबाकालाई मैले तपाईँको माझमा स्थान दिइसके। आज भने नै सातवटा दुष्ट बाकालाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसारी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेशदेखि विदेशसम्म रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मूलपात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने लौ नानी यस्तो भयो म किन भन्ने रहेको छ। सुरेश अन्जान र अन्जिता विश्वकर्माको आवाजमा रहेको छ भने नयाँ शब्द सुरेश अन्जानको रहेको छ। यसो मधुर भागलाई छोड्दै फेरि पनि एकमुष्ट रूपमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै राम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसारी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बल्छु भन्ने सुझाव दिनुहोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौड़ा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
13: मोबाइल 98 5 60 43 952 र 98 0 66 56।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि किसान सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। कमैया मुक्तको 26 वर्ष पूरा भइसकेको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण चौकी मिनाहा सहित कमैया मुक्तको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमीन र सम्मानजनक जीवन पाउने विश्वास गरेको थियो। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा दियो, तर त्यसको श्रेष्ठता कायम भएन। त्यसै यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौं बित्दै समस्या बने जहाँको त्यही छ। मुक्त कमैया मध्ये एक कैलालीकी फूलमती डगौरा थारूका अनुसार यो समस्या धेरै ठाउँमा छ। संयममुक्त कमैया परिवारले अझै पुनर्स्थापनका विभिन्न समस्याहरू भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनर्स्थापनामा समेटिएका छैनन्। कतिपयसँग लालपूर्जा छ तर श्रेष्ठता छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङबाके बर्दिया कैलाली कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनर्स्थापना योग्य ठहरेका 27,570 जना परिवार मध्ये 27,021 परिवारले शिव तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनर्स्थापनका कामहरू सम्पन्न भएको देखाउँछ, तर मुक्त कमैया समाजको तथ्याङ्कले फरक अवस्था देखाउँछ। समाजका अनुसार पुनर्स्थापनाको योग ठहरिएका परिवार मध्ये पनि सबैले जग्गा पाएका छैनन्। जमीन पाउन योग्य मानिएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमीन पाएका छन्। मुक्त कमैया पुनर्स्थापनाका अधिकांश कार्यक्रमहरू आर्थिक वर्ष 2075-76 सञ्चालन भए त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बनेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अगाडि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्रको प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। अहिले नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। अबको चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। नेपाल यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तरीय परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीका तीव्रता दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिहरूको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिहरूको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिहरूको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार पछिल्लो पहलले स्वदेशी औषधि उद्योगको प्रबन्धन, औषधि आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय सुलभ अत्यावश्यक औषधिहरूको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढ़ाउने विश्वास लिएको छ। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। उहाँको 87 वर्षको उमेरमा हिजो बेलुकी काठमाण्डुको विशाल नगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्सहर पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आरीघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास, प्रशासन र सुशासन क्षेत्रका महत्वपूर्ण योगदान पुर्याएको छ। 2046 सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको अन्तरिम सरकारमा 2047-2048 उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालको उत्कृष्ट अर्थ सचिवको रूपमा नेपाल टेलिकमको हराएको वा बिग्रेका सिम कार्डहरूको सट्टामा नयाँ सिम अनलाइन मार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। डिजिटल सेवा विस्तार सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्य अनुसार यो सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। अब सेवकहरूले टेलिकमको विद्युतीय सेवा पोर्टल मार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधि मार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ। संचार मन्त्रालयले अघि सारेको सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ। यसै अनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन प्रशासनिक प्रक्रिया सरलीकरण र सेवा ग्राहीलाई केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढ़ाइएको जनाएको छ। गृहमन्त्री सुदन गुरूङले नागरिकहरूलाई छिटो सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोर्खालाई निर्देशन दिनुभएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयको निर्देशनका क्रममा गृहमन्त्री गुरूङले आवश्यक कागजात पूरा भएका सेवकहरूलाई अधिकतम 15 मिनटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। गृहमन्त्री गुरूङले प्रशासनिक सेवा नागरिक मन्त्री र झन्झट रहित हुनुपर्ने जोड़ दिँदै अब नवाश्यक ढिला सुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन दिनुभयो। निर्देशनका क्रममा गृहमन्त्रीले सेवा प्रवाह कर्मचारीको कार्य सम्पादन लेख व्यवस्थापन तथा सेवाग्राहीको गुनासो व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। सहज र सम्मानजनक रूपमा सेवाग्राहीले सेवा पर्ने वातावरण सुनिश्चित गर्न कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न मन्त्री गुरूङले निर्देशन दिनुभयो। म्याग्दी जिल्लाको पर्यटकीय स्थल अन्नपूर्ण आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका चार नर्च्याङ स्थित 8091 मिटर अग्लो अन्नपूर्ण पहिलो हिमालको आधार शिविर जाने मौरी सहरजो पदमार्गमा पर्ने गुरासे डाँडाकोदेखि आधार शिविर स्थित पञ्चकुण्डतालसम्म ढुङ्गा छपाएर नयाँ पदमार्ग निर्माण गरिएको हो। पदमार्ग निर्माण गरिएसँगै अन्नपूर्ण आधार शिविर जाने पदयात्रीहरूलाई सहज भएको छ। पुरानो पदमार्ग भत्केर जीर्ण भएकाले पदयात्रीका लागि कठिन भए पछि गाउँपालिकाले बजेट विनियोजन गरी नयाँ पदमार्ग निर्माण गरेको हो। पदमार्ग निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष 2022-83 विनियोजन गरेको 20 लाख रूपियाँको बजेट उपभोक्ता समिति मार्फत कार्यान्वयन गरी पदमार्गको विभिन्न स्थानमा गरी 2100 सिँढी निर्माण गरेको गाउँपालिकाका सब इन्जिनियर हरीश चन्द्र बुढाले जानकारी दिनुभयो। स्याङजाममा अनुसार वसन्तसम्म 82.29% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। जिल्लाका उत्तरी भेगका अधिकांश पालिकामा रोपाई सकिए पनि दक्षिण र पश्चिम भेगमा केही क्षेत्रहरूमा भने अझै रोपाई जारी छ। कृषि विकास कार्यालय स्याङजाका कृषि अधिकारी नारायण पाठक अनुसार जिल्लामा धान रोपाई हुने अनुमानित 13,685 हेक्टर क्षेत्रफलमध्ये 11,250 हेक्टरमा रोपाई सम्पन्न भएको छ। कार्यालयका अनुसार काली गण्डकी नदी आसपासका तापाकोट र गलाङ नगरपालिकाका फाँट जाग दी खोला तथा आदि खोला किनारका क्षेत्रहरूमा अहिले पनि रोपाई भइरहेको छ। उत्तरी भेगमा असारभित्रै रोपाई सम्पन्न गर्ने चलन रहेकाले त्यहाँ काम सकिएको हो भने दक्षिण र पश्चिम भेगमा साउने मध्यसम्म पनि रोपाई गर्ने परम्परा रहेकाले अझै केही क्षेत्र बाँकी रहेको कृषि अधिकृत पाठकले बताउनुभयो। पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएको दुई छोटा छोटा दुर्घटनामा 3 जना घाइते भएका छन्। शुक्रबार साँझ निसीखोलाको झिबा खोलामा मोटरसाइकल र जीप दुर्घटना हुँदा 3 जना घाइते भएका छन्। निसीबाट देवघाट स्थान आउँदै गरेको लु 80P 31-19 नम्बरको मोटरसाइकल निसीखोला 4 झिवा खोलामा अनियन्त्रित भई सड़कमै दुर्घटना हुँदा पछाडि सवार निसीखोला 4 बस्ने 30 वर्षीय कुष्माया सुनार घाइते हुनुभयो। जिल्लाका प्रहरीले बुर्तीबाङ प्रमुख प्रहरी नायब उपरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो। जिल्ला अस्पताल बुर्तीमा सामान्य उपचारपछि र उपचारका लागि घाइते सुनारलाई पोखरा रिफर गरिएको छ। यस्तै निसीखोला गाउँपालिका निसीखोलाकै सीपमा भएको जीप दुर्घटनामा 2 जना घाइते भएका छन्। पार्टी हाल्ने बाट निसी आउँदै गरेको लु 1-46-57 नम्बरको पिकअप र पार्टी हाल्नेतर्फ जाँदै गरेको मधेस प्रदेश 01-00-4-58-48 नम्बरको मोटरसाइकल जीपको ओह्रालो र घुम्ती सड़कमा नियन्त्रित भई दुर्घटनामा परेका हुन्। ओह्रालो र घुम्ती सड़कमा नियन्त्रित हुँदा मोटरसाइकल पोलमा ठोकिएको र जीप सड़कबाट तल झरेको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको खुट्टामा सामान्य चोट लागेकोले बुर्तीबाङ उपचार भइरहेको छ भने जीपमा सवार चालक सहित 4 जना सकुशल रहेको प्राणनी भट्टराईले जानकारी दिनुभयो। उत्तरी गोर्खाको बेनी घाटाहरू घाटा लोर्के सडक खण्ड अन्तर्गत धार्से गाउँपालिका तीनको कालो भीरमा ढुङ्गा ठूला ढुङ्गा खस्दा दो भान जगत सड़क दुई दिनदेखि अवरूद्ध भएको छ। कालो भीर क्षेत्रमा खसेको ठूला ढुङ्गा बेरेकर परे गरेर फुटाउनु पर्ने भएकाले सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। जोखिमपूर्ण स्थानमा ठूलो ढुङ्गा खसेपछि सवारी आगमन ठप्प भएको धार्से गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार चीनको दक्षिण पश्चिम क्षेत्रमा पर्ने चोङकिङ नगरपालिकामा गएको पहिरोमा परि पुरिएका सातजनाको जीवित उद्धार गरिएको छ। स्थानीय अधिकारीहरूले शुक्रबार यस घटनाको पुष्टि गरेका हुन्। पेङ सुई स्मियाओ र तुजिया स्वायत्त काउन्टी स्थित बुजियाङ नदीको तटीय क्षेत्रमा शुक्रबार बिहान करिब 9 बजे पहिरो खसेको थियो। पहिरोले सो क्षेत्रका केही घरहरू पुरिएको बताइएको छ। यद्यपि क्षतिग्रस्त भएका घरहरूको एकैन संख्या भने अझै खुल्न सकेको छैन। अधिकारीहरूको अनुसार पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गरिएको थियो। उद्धार गरिएका सातैजनालाई सुरक्षित स्थानमा पुर्याएको छ। घटनाको विस्तृत विवरण र थप क्षतिको संकलन गर्ने कार्य जारी रहेको बताइएको छ। भारतले पहिलो निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। चन्द्रमा मंगल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान संचालन गरिसकेकाले भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढ़ाएको छ। भारतीय कम्पनी स्काई रूट एरोस्पेसले आउँदो अगस्त 4 भित्र विक्रम 1 रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय श्रेणीको रकेट हुनेछ। यसले सान उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्याउने लक्ष्य राखेको छ। भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तार तर्फको महत्वपूर्ण उपलब्धि हुने जनाएको समाचार संस्था एपीले उल्लेख गरेको छ। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होल्डमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियान एम्बापे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोन मेसी र फ्रान्सका एम्बापे समान 8-8 अंकसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। इंग्ल्याण्डका बेलिहम र केनलले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेबेल र स्पेनका मिकेला ओया जारवल्लीको नाम 5-7 गोल छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्य राति 12:45 साबिक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेन बीच खेल हुनेछ। लियोन क्लब अफ दुरेगौड़ा खैरिनी सिटीको आयोजनामा जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिण्टन प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको शुक्रबार शुक्लागण्डकी नगरपालिकाको प्रमुख बहादुर विकर राजले उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले खेलले स्वस्थ रहन र अनुशासन सिकाउने बताउनुभयो। वडा नम्बर 6 अध्यक्ष दीर्घ बुद्धि बहादुर थापाले सानैदेखि खेलमा लगाउँदा यस क्षेत्रको पहिचानमा सहयोग हुने उल्लेख गर्नुभयो। खैरिन्टार मगर समाज भवन खैरिन्टारमा शुरू प्रतियोगितामा जिल्लाभित्रका करिब 70 विद्यार्थीहरू सहभागी रहनेछ। विद्यार्थीमा अनुशासन स्वास्थ्यसँगै खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरमा खेलाडी प्रदान गर्ने प्रतियोगिता आयोजना गरिएको हो। लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लियो क्लब अफ तनहु शुक्ला गण्डकी श्रेष्ठका पूर्व अध्यक्ष विश्वनाथ श्रेष्ठ, लायन क्लब अफ तनहु शुक्ला गण्डकी श्रेष्ठ अध्यक्ष तुलसा कुमारी श्रेष्ठ, लायन्स क्लब अफ दुलेगौड़ा खैरिन सिटीका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठ, लायन्स क्लब अफ दुलेगौड़ा खैरिन सिटीका अध्यक्ष रामप्रसाद लम्सा, लियो क्लब अफ दुलेगौड़ा खैरिन सिटीका पूर्व अध्यक्ष एवं लायन्स क्लब अफ शुक्ला गण्डकीका संस्थापक तीर्थराज खन्ना, लियो क्लबका पूर्व अध्यक्ष एवं डिजी लिङ्कका अध्यक्ष विपिन वाग्लो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सञ्चालन क्लब सदस्य सन्ध्या खनाले गर्नुभएको थियो। अण्डर 13, अण्डर 19 र छात्रातर्फको अण्डर 19 ब्याडमिण्टन प्रतियोगिताका विधा समावेश गरिएको छ। सबै यी विधामा प्रथम हुनेले नगद 5,000, द्वितीयले 3,000, तृतीयले नगद 2,000, साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। क्लबले जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाको 8 गते आँखा शिविर सञ्चालन गर्दै आएको छ। हवस् हामीलाई दिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम मेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658563483।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
6: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
7: साकिना, यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरी म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702525 मोबाइल 9857033878 9841656958
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
11: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
4: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
11: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
11: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
4: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
11: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
11: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
4: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
11: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ
11: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
11: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
4: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
7: Come on everybody, hello Shukla Gandaki.
6: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete call for
8: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जो जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत गर्छु। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको स्याटरडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9842272911 र 9806636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ आजको एपिसोड भनेको चाहिँ कोही स्पेशल प्रोग्राममा चाहिँ हामी छौं र यसमा पनि तपाईँले अब कार्यक्रममा पार्टिसिपेट हुनको लागि स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले होइन, प्रश्न सोध्ने चाहिँ हामीले दुईवटा राउण्डबाट चाहिँ प्रश्न सोध्छौं जसमा रहेको छ स्पेसिफिक राउण्ड अनि जनरल राउण्ड। अब शुरूमा चाहिँ जनरल राउण्डको 15 प्रश्नहरू चाहिँ रहेका छन्। अब त्यसमध्येबाट पनि तपाईँले आफ्नो लकी नम्बर चुज गर्न चाहिँ सक्नुहुन्छ। त्यसै गरी अब तपाईँले जनरल राउण्डको चाहिँ सही उत्तर दिनुभयो भने चाहिँ स्पेसिफिक राउण्डमा चाहिँ हामी प्रवेश गर्छौं र स्पेसिफिक राउण्डमा चाहिँ दुईवटा विधाबाट चाहिँ प्रश्न सोधिन्छ जसमा चाहिँ इतिहास र खेलकुद रहेको छ है। र अब यो दुईवटा विधा जुनसुकै रोज्नु भए पनि तपाईँको लागि चाहिँ प्रश्न दुईवटा चाहिँ तीनवटा अप्सन सहितको चाहिँ हुनेछ है। र विशेष गरेर अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन खुला रहेको छ भनेर त भनिराखेको नै छु। अब आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा पार्टिसिपेट हुन चाहिँ सक्नुहुन्छ है। र अब हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ नमस्ते यो क्यान्ड किचन सेन्टर, त्यसै गरी एभरेज नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले। र अब तपाईँले आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ प्रोग्राममा

पार्टिसिपेट हुन चाहिँ सक्नुहुन्छ है। र अब स्टुडियोको लाइन एकदमै खुला रहेको छ, कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु म। गीत रहेको छ वारी बर पारिबी पलु बोलको गीत स्वीकार्नुहोस् है त।

ओके वारीबर पारी पिपल हो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ यति बेला तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु गीत रहेको छ सुन सुन सुन्दरी बोलको गीत स्वीकार्नुहोस् है त

ओके, सुन सुन सुन्दरी बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। र यति बेला भनेको साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट पो हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। हेलो, नमस्कार हजुर। हजुर नमस्कार, सन्चारै हुनुहुन्छ हजुर? ल खबर सुनाउनुहोस्, हाम्रो स्याङ्जातिर के कसो छ? ठिकै छ। अनि कसरी मनाइयो त नि हिजो साउने संक्रान्ति? त्यसरी मनाउन त मनाइँदैन, त्यही पनि कसरी मनाइयो भनेर चाहिँ सोधेँ कि मैले, होइन? हजुर। अनि खाना खानुभयो कि के गर्नुभयो, के हुँदैछ कामहरू सुनाउनुहोस्। खाना खान बाँकी नै छ? ल ठिक छ, त्यसो भए अब कार्यक्रम सकिसके पछाडि मजाले खानु होला है। हजुर हस् हुन्छ, ल अब कार्यक्रमतर्फ नै लागौ भयो है। ल हुन्छ, कति नम्बरको प्रश्न रोज्नुहुन्छ आज? एक नम्बर, पहिलो नम्बरमा राख्ने आज है। ल ठिक छ, तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न चाहिँ ध्यान दिएर सुन्नुहोला है त। नेपालको सबैभन्दा पहिलो र जेठो बैंक कुन हो? प्रश्न फेरि सुन्नुहोला, नेपालको सबैभन्दा पहिलो र जेठो बैंक कुन हो? प्रश्न बुझ्नुभयो नि? नेपाल राष्ट्र बैंक भन्नुहुन्छ? किन हो त नि, टाइम काउन्टर स्टार्ट नहुँदै उत्तर भनिसक्नु भएको? ल ठिक छ, अब के होला त है, अब उत्तर त भनिसक्नु भयो, के होला हेरौँ है त। हाम्रो अब कम्प्युटरले चाहिँ के भन्छ चेक गरौँ, हुन्छ? ल पहिलो वाणिज्य बैंक भनेको क्वेशन हजुरले नबुझ्नु भएको भए फेरि सोध्नु पर्थ्यो है। सही उत्तर चाहिँ यसको नेपाल बैंक मात्रै है, राष्ट्र बैंक होइन, नेपाल बैंक लिमिटेड। हुन्छ, कार्यक्रममा सहभागिता जनाउनु भयो, अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले चाहिँ छुट्टिन्छौ है त। हुन्छ, यति बेला भने फोन गर्नुभएको थियो हामीलाई मोहम्मदजी हुनुहुन्थ्यो, स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो। र अब पालो तपाईँको रहेको छ, आउन चाहनुहुन्छ भने 9842279111 र 9860636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। अब नम्बर एकको क्वेसन त गइ नै सक्यो, अब अरू बाँकी छ है। कार्यक्रममा जोडिनु होला, अब के कस्तो कामहरू चल्दैछन् तपाईँको ठाउँतिर त्यसबारेमा पनि जानकारी त गराउनु होला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु, फेरि पनि गीत रहेको छ, यति बेला कुन गीत राख्ने होला हुने कि जहिले पनि है। यति बेला गीत राख्दैछु म, लजाएर एक्लै किन बोलको यो गीत म राख्छु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै सही बेला अर्को गीतलाई राख्दैछु म। कोरे र प्रेम पत्र बोलको गीत चाहिँ रहेको छ, यो गीतसँगै जान्छु म सर्ट कमर्सल ब्रेक। ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: 7.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 9846667645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
9: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
0: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0665707444।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ,
13: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0665709। चार मोबाइल नंबर 98460 61268
16: 98560 61268

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644530031।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 11 बज्यो।

राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेकसँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु। सँगसँगै अब क्विज स्पेशल प्रोग्राममा चाहिँ म छु, कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 98 4 22 72 9 11 र 98 0 66 36 11 को बाटो भएर कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। है कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि सुनसान रातमा बोलको यो गीत राख्दैछु। गीत पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: ओके, सुनसान रातमा बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला अर्को गीत राख्दैछु, म त पर्खेको पर्खै छु बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है त।
1: छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीडा, म त पर्खेको पर्खै छु।

ओके म त पर्खेको पर्खै छु बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म गीत रहेको छ तिमी तारे भेर बोलको गीत स्वीकार्नुहोस् है त

ओके, तिमी तारे भेर बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु यति बेला भन्ने। तपाईँ सम्पूर्णको लागि अर्को गीत म राख्दैछु, गाजलोती ठूला ठूला आँखा बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला भने म गीत राख्दैछु अर्को जुनी चाहिँदैन मलाई बोलको गीत। यो गीतसँग जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी

0: of Interdisciplinary Studies, a College of Management and IT. Street number 8, Kanya Marga, Nadipur, Pokhara.
1: Phone number 061-451-000.
0: 061-451-002. Mobile number 9856084666.
1: The Gains College for Empowering the Future.
2: हार्दिक समवेदना गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
3: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
5: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
16: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
17: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
16: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
17: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904543।
18: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
19: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
18: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
19: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
18: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
20: चिकन ससेज, बब ससेज
18: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
19: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052, मोबाइल 9856288587।
21: यस पालीको फिफा विश्वकप 2026 फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौडाको भित्री बजारमा बुधबार राति 1:15 बजे, प्रवेश निशुल्क।
22: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
23: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
22: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
24: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
22: पुराना गरगहनासँग नयाँ साथ फेर,
24: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
22: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
25: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
26: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
25: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 9856602676।
19: कता हिँडेको आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843238011। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
19: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
0: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
19: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
0: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
19: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
1: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अलराइट एकैछिनको यो सर्ट कमर्सल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु. गीत रहेको छ मायालुको माया मिठो बोलको गीत स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि माया लोको माया मिठो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै सँगसँगै तपाईँसँग क्विज खेल्दा खेल्दै कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला पनि भइसक्यो। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा घामको माया जुनको माया बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना बिदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709, मोबाइल नम्बर 9847061268,
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनाबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
19: सम्पर्क मोबाइल 98570065119 र 98694-5756।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
21: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
23: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
24: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
25: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
21: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
23: मोबाइल 98560055770।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
5: Wherever you are, stay connected.
6: देशका धेरै ठाउँमा पानी परिरहेको छ। देशका अरू थोरै भागमा सामान्य वर्षा भइरहेको छ। देशभर धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पर्सि सोमबारसम्म नै रहेकोले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा गाड़ीको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातको समयमा गाड़ी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रति कार्यको लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो। यसैबीच आज देशका विभिन्न 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डु उपत्यका तीन जिल्ला सहित बाढ़ीको जोखिम रहेका जिल्लाहरूमा काभ्रे, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर रहेका छन्। ती जिल्ला आसपास भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकोले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सी कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। ती ठाउँको नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस वर्ष असारको अन्तिमसम्म मध्य प्रदेशमा झण्डै 58% धान रोपाई भएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार असार अन्तिमसम्ममा मध्य प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा धेरै सिराहामा 80% क्षेत्रफलमा र सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार अन्न भण्डार मधेस क्षेत्रमा यस वर्ष बेलैमा पानी नपर्दा रोपाई प्रभावित भएको हो। अहिले भने धमाधम रोपाईको काम भइरहेको छ। असार अन्तिमपछि बल्ल रोपाई केही बढ़ेको हो। कृषि प्राविधिकका अनुसार बेलैमा धान रोप्न नसके उत्पादनमा कमी हुन्छ। मलको उपलब्धता र सिंचाई पूर्वाधारको कमीले धान रोपाईमा समस्या पार्ने गरेको सप्तरीको बोधे वर्षाइनका किसान अजय कुमार यादवले बताउनु भएको छ। तराई मधेसमा साउन दोस्रो हप्तासम्म रोपाई गर्न सकिने कृषि प्राविधिकले बताएका छन्। बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ़न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत नै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ़न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हारारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो। अहिले खपत बढ़ने क्रम शुरू भएको छ। बोइलर जिउँदो कुखुरा प्रति किलो 250 झरेर 140 आइपुगेको थियो। अहिले बढ़ेर प्रति किलो 190 रूपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख गोटा हारहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारहारीमा झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढ़ेसँगै मूल्य बढ़न थालेको उहाँले बताउनुभयो। उहाँले प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पशु सेवा विभागका अनुसार यस वर्ष मोरङ, चितवन, झापा, सुनसरी, महोत्तर उत्तरी बारा र नवलपरासीका विभिन्न ठाउँमा देखिएको बर्ड फ्लू पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका र काभ्रेमा पनि नियन्त्रण उन्मुख छ। राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवनका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा कुनै असर नगर्ने भएकोले ढुक्कसँग उपभोग गर्न सकिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा महाकाली नदीको टापुमा फँसेका काभ्रेका एक युवाको उद्धार, विश्वकप फुटबलको फाइनल खेल स्लोभेनियाका रेफ्रीले खेलाउने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह, आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिगदेलले दोधारा चाँदरी झोलुङ्गे पुलभन्दा झण्डै 2 किलोमिटर दक्षिण महाकाली नदीको बीचभागमा फँसेका काभ्रेको चौरी देउराली गाउँपालिका 6 का 52 वर्षीय उमेश चौलागाईलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। निरन्तर पानी परेकोले महाकाली नदीमा पानीको बहाव बढ़ेको हुँदा आवश्यक सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा अनशनरत सामाजिक अभियान कर्मी सोनाम वाञ्चुकलाई आज बिहान प्रहरीले अस्पताल पुर्याएको छ। विगत 20 दिनदेखि दिल्लीको जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाञ्चुकलाई सफदरजंग अस्पताल पुर्याएको प्रहरीले पुष्टि गरेको समाचार संस्था पीटीआईले जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेर उहाँले अनशन थाल्नु भएको हो। मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सोनामले थालेको आमरण अनशन आज 21 औं दिनमा प्रवेश गरेको छ। तर मन्तरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। दिल्ली उच्च अदालतले सुनामको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई यसअघि निर्देशन दिएको थियो। कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले पक्राउ गरेको छ। यसबारे दीपकेले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले पनि दिल्ली प्रहरीले अभिजित दीपकेलाई वहाँ बसेका ठाउँबाट नियन्त्रणमा लिएको उल्लेख गर्नुभएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ। र साबिक विजेता अर्जेन्टिना र स्पेनबीच भोलि मध्यराती हुने विश्वकप फुटबल सन् 2026 को फाइनल खेल स्लोभेनियाका 46 वर्षीय रेफ्री स्लास्को भिनिसिचले खेलाउने भएका छन्। उनले 2 वर्ष अगाडि युरोपेली च्याम्पियन्स लीगको फाइनल पनि खेलाएका थिए। फिफाले फाइनलका लागि स्लास्बोकलाई रोजेको जानकारी दिएको छ। उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच खेल हुनेछ। यो खेल अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा नेपाली समयअनुसार भोलि आइतबार मध्यराती 1 बजे शुरू हुनेछ। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 तथा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै उपाधि नजिक पुगेका हुन्। यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेज विश्वकप फाइनल खेल हेर्न अमेरिका जानुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि न्यूजर्सीमा हुने फाइनल खेल हेर्ने योजना बनाउनु भएको छ। फाइनल अघि तेस्रो स्थानका लागि भोलि बिहान 2:45 बजे फ्रान्स र इंग्ल्याण्ड बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह, आज देशका 24 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, अन्नको भण्डार मधेसमा अहिलेसम्म 58% धान रोपाई, मनसुनी वर्षासँगै धमाधम रोपाई चल्दै, बर्ड फ्लूका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ़न थाल्यो, प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड़, भारतको दिल्लीमा अनशनरत सोनामलाई प्रहरीले अस्पताल पुर्यायो, कक्रोच जनता पार्टीका संस्थापक दीपकै पनि पक्राउ, र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या आज पनि खाना काप्छे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी दिदी गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा धेरै त्यस्तै, लोबेड धेरै त्यस्तै, सोफा पर्दा कार्पेट धेरै सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98461656।
8: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
9: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
7: शुद्ध सुन तथा चाँदी का गर गहना,
9: छापा वाला सुन चाँदी का गर गहना,
7: राशि अनुसार का पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087179142।

0: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414377 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू:
3: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
2: शिरोधारा,
3: नस्य कर्म, जलनेति,
2: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्: शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634383।
4: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
5: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
4: सपिङका लागि भनेर दुलेगौड़ा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
5: ल तिमी ढुक्क हौ न, दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
4: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
4: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349849।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी 17 कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440।
7: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
8: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
7: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडिपट्टि
8: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
9: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8
7: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168 9825527763
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
11: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड आलमु एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9856023128 र 9462614726।
14: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
14: प्रोप्राइटर रोशनी श्रेष्ठ।
15: मोबाइल नम्बर 9827103066 र 9840694543।
16: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
16: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
16: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
18: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
18: गतिलो ठाउँ चाहिँ कहाँ छ?
17: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्का बाजे चाँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
20: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
9: ए गर्मियामा आयो हजुर, सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98565935921।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
6: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
5: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
5: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0558 563 175, 98 560 63 175।
0: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
1: होइन, कति पुन मोबाइल भन्दै कराएको।
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
1: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ।
3: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
0: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0635905511।
6: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9855077987।
11: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9508526466 र 9847939839।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्व।
16: ब्रोकरमा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
17: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरूङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65544-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
1: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084466
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
6: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन।
6: सन्देश ट्रेडर्स सुप्रा गंडकी तुलेगौड़ा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौड़े संपर्क 0-65-75-676 मोबाइल 98-65-62-676
9: कता हिँडेको आइफोन हातमा लिएर
10: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ।
10: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0-65-414-050 मोबाइल 98-463-23811।
0: 97.6
11: शुक्ला गंडकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0625709 मोबाइल नम्बर 9847061268
8: 9856602068।
10: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो।
11: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
11: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825572763। कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
14: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0635714479, मोबाइल 98560-62265, 98468-64145।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: यसपालिको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रीनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 1:15 बजे। प्रवेश निशुल्क।
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने क्यो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
6: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0965414194 मोबाइल 9856206030।
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
13: सम्पर्क 0654142121 मोबाइल 9856035921।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर।
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
17: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस
19: स्मार्टथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
20: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
21: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
20: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846694378, 9811796902।
24: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333598 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
27: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
10: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने सम्पूर्णमा यही मिति 2083/4/5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा निकै भएन।
12: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
12: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 065-75-9 मोबाइल नम्बर 98-460-61-268
13: 98-560-62-68
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98-141-11178 98-560-00-778।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
5: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनौ न त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412414160 र 9840078022
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
7: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा
6: मोबाइल 9856005770
8: कृषि विकास कार्यालय तनहुँको अनुरोध
3: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
8: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
3: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
8: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
9: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
3: थप जानकारीको लागि 0665361130
9: कृषि विकास कार्यालय तनहुँ दमौली

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: पछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बढ़ने बताएको हो. प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ. विशेष गरी पाँचथर इलाम झापा संखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ म्याग्दी स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी चलाउन नचलाउन वा विशेष सावधानी अप्नाउन भनिएको छ. प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारको लागि तयारी अवस्थामा रहन जोखिमपूर्ण राजमार्ग तथा सड़क खण्डमा पहिरो पछ्याउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ. सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्. संशोधनले वर्षौंदेखिको अत्यधिक न्यून दर अर्थात लो बेडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाइ छ. नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढ़ी घटीमा परेको बोलपत्र मूल्यांकन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ. भेरिएशन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरेकाले फाइल अड्किने सम्भावना हट्ने उहाँले बताउनुभयो. महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ. उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन. महासचिव शिवहरि घिमिरेका अनुसार लो बिडिङका कारण रोकिएका र रुग्न बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासले तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्नुभएको छ. हिजो रौतहटमा पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो. किसान मजदूर र विपन्न नागरिकलाई हानि पुर्याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाइ छ. शुरूमा विवादमा परेका धेरै निर्णयपछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो. पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो. नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ. कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमाले बागमती प्रदेश संसदीय दलको पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो. त्यसअघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो. बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ. बागमतीमा एमालेको तर्फबाट 6 जना मन्त्री छन्। 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्दै हिजो मुख्यमन्त्री बानियाले 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो. धनुषामा दृष्टिबन्धकमा राखेको जग्गा बैंकमा राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा एकै परिवारका 3 जना पक्राउ परेका छन्। मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुर धाम उपमहानगरपालिका नम्बर 16 कपिलेश्वरका 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षका हरिराम शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला.
4: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ.
5: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्.
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ.
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333 4935555।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई थप तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीका अनुसार बस पार्क, फिर्केखोला र अमरसिंह चोक क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने महानगरको भूमिका सकारात्मक रहेको छ। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरेको 187 रोपनी जग्गामै बस पार्क निर्माण गर्न र फिर्केखोलाको सीमा यकिन भइसकेकाले तत्काल फिर्के करिडोर निर्माण गर्न सुझाव दिएका छन्। कार्यक्रममा मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण अभियानबाट महानगरपछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुनै पनि बहानामा जग्गा मिच्न नदिने र अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ। उहाँले महानगरभित्रको सार्वजनिक जग्गाको कृत लगत संकलन भइरहेको र चाँडै विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो। प्रारम्भिक अनुमान अनुसार पोखरा महानगरमा वन क्षेत्रसहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ। अब विदेशको खबर। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 38 जनाको ज्यान गएको छ। 400 जना भन्दा धेरै घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको छ। तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ। जवाफी कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेको अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पको प्रशासनले इरान विरूद्ध सम्भावित ठूलो सैन्य कार्यवाहीका लागि इजरायलमा थप दर्जनौ रिफ्यूलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ। राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मुज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमणभन्दा धेरै ठूलो आक्रमणको तयारी गर्नुभएको हो, जसमा इरानका ऊर्जा र आणविक फ्याक्ट्री लिचीहरू पनि निशानामा पर्न सक्नेछन्। यद्यपि अन्तिम निर्णय भने भइ नसकेको अमेरिकी संचार माध्यमले जनाएका छन्। अहिले बेन गुरियन र रमोन एयरपोर्टमा गरी झण्डै 60 अमेरिकी रिफ्यूलिङ प्लेन खडा छन्, जुन संख्या थप बढ्न सक्छ। अब खेल खबर। विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 गोलले पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङहमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायम रहेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बापे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा अस्वस्थका कारण मेस्सी अहिले गोल्डेन बुटको दौड़मा अगाडि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साबिक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेन बीच खेलाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज राति र भोलि देशका धेरै ठाउँमा आरी गोप्य वर्षाको सम्भावना, 2 दिन उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा सरकारले जनहित विपरीतका निर्णय गरेमा तत्कालै सच्याउने राष्ट्रपति सभापति लामिछानेको भनाई सरकारको नियतमाथि शंका नगर्न आग्रह अमेरिकाको पछिल्लो आक्रमणमा इरानमा कम्तीमा 38 जनाको ज्यान गयो 400 जना भन्दा धेरै घाइते इरान विरूद्ध ठूलो सैन्य कार्यवाहीको लागि अमेरिकाले तयारी बढ़ाउँदै र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
10: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
9: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
11: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
12: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
12: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
13: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
1: शुक्ला गंडकी एफएम 97.6
0: वेलकम बेस्ट म्यूजिक बेस्ट आवर बेस्ट स्टेशन एंड बेस्ट शो दिस इज स्टेशन रॉक Right here on Shukla Gandaki FM 97.6 every Saturday from 3:15 to 4. Be ready!

Alright, so सबैजना साथीलाई नमस्ते, गुड आफ्टरनून, गुड आफ्टरनून भन्दै म वेलकम गर्न चाहन्छु कार्यक्रम स्टेशन रक सुन्दै हुनुहुन्छ. सबैलाई नै गेफ 9.6 मेगा हर्ट्जमा सर एकदमै यो खोकी लाएर एकदमै गाह्रो पनि भयो, यहाँनिर अलिकति सास फेर्न बन्द गाह्रो भइराखेको छ. सो आई डोन्ट नो त्यो अब यो रुगा खोकीले गरेर पनि होला, अलिकति यहाँ चाहिँ रुगाले रुगा लाउने तर्खर पनि होला. सो के छ नयाँ खबर साथीहरू, सब ठिकठाक छ? के गर्दै हुनुहुन्छ? एक हप्ताको समय कस्तो भयो? एक हप्तापछि आएको छु, सब ठिकठाक नै होला? घाम खासै लागिरहेको छैन, हाम्रो ठाउँमा त लागिरहेको छैन, तपाईँको ठाउँमा के छ? पानी सिमसिम परिरहेको हुन्छ, अब जुन बेला पनि पानी परिरहेको सिचुएसन छ. एन्ड आई थिङ्क अब चाहिँ दुलेवडा खरेनीमा खोत्रे आसपास क्षेत्रहरूमा तनहुँमा पनि मजाले पानी परिरहेको छ. आजको दिन चाहिँ अलिकति घमाइरो छैन, अलिकति पानीले सिमसिम पानी परिरहेको हुँदाखेरि कतै परेको छ कतै परेको पनि छैन. त्यो हुँदाखेरि चाहिँ अलिकति माहौल अलिकति चिसो चिसो पनि छ, होइन? लुगा धुनु भएको छ भने पक्कै पनि अब चाहिँ अब सुकेको छैन होला. अब यहाँ भीमातिर चाहिँ दुई चार दिनदेखि चाहिँ पानी आइरहेको थिएन, त्यो धेरै मात्रामा त्यो भारी वर्षाको कारणले गर्दाखेरि बिग्रेर भनौँ के कसो भएर. एन्ड फाइनली आज चाहिँ आएको छ, ओपन गएर अब बल्ल लुगा धुन्यो, होइन? ओके, सो यस, ठिकैको सपोर्टमा मलाई सुनाइस सपोर्ट गर्दै हुनुहुन्छ अलवेज, होइन? उहाँ मेरो साथमा अलवेज हुने नै हुन्छ. एन्ड हामी एभ्री स्याटरडे डिफ्रेन्ट म्युजिक लिएर आउने गर्छौँ. र आजको एपिसोडमा भने हामी फुल नयाँ गीतहरू बजाउँदैछौँ, लगभग दुई चार महिना अगाडि पाँच छ महिना अगाडि रिलिज भएको गीतहरू, जुन गीत हामीले त्यति धेरै रेडियोमा आइरहनु हो. अब म चाहिँ म भएको टाइममा म त बजाइरहेको हुन्छु, बाँकी टाइममा बच्छ कि बज्दैन भन्ने कुरा आइरहनु हो. तर चाहिँ आजको यो बज्ने गीतहरू चाहिँ फर्स्ट टाइम मैले चाहिँ सरी मेरो कार्यक्रम मार्फत चाहिँ बज्दैछ. सो हामी एकदमै राम्रो राम्रो गीतहरू बजाउँछौँ. एक दुईवटा गीतको भिडियो हेर्दा म रोएको पनि छु, आई जस्ट क्राइड अनेस्टली, होइन? कस्तो राम्रो राम्रो म्युजिक भिडियो आइराखेको रहेछ, कति राम्रो राम्रो गीतहरू आइरहेको छ अहिले, नयाँ नयाँ म्युजिक, आई मिन नयाँ नयाँ सिङ्गर्सहरू आइराखेको छ, लेट्स अप्रिसिएट, होइन? एकदम राम्रो छ. अनि यो मध्ये अहिले एउटा गीत पनि छ जुन यस्तो नेक्स्ट लेभलको भिडियो एउटा चाहिँ बनाउनु भएको छ, इट्स सच एन ब्रिलियन्ट यार, दामी यार. Alright, so, हामी करिब अबको चार बजीसम्म रहनेछौँ. गुड म्युजिक डेफिनेटली बजाउने नै छौँ. अब अहिलेको टाइममा विशेष गरेर पानीले गर्दाखेरि धेरै ठाउँमा क्षतिहरू पनि भइराखेको पनि छ. एन्ड देन डुबानले गर्दाखेरि कतिको जनधनको क्षति पनि भइरहेको छ, मानिसहरूको मृत्यु पनि भइरहेको छ, गाडीहरू पल्टिने बाइकहरू एक्सिडेन्ट पनि भइरहेको हुँदाखेरि चाहिँ प्लिज बी केयरफुल, कहीँ कतै हिँड्दै हुनुहुन्छ भने अलिकति ख्याल गरेर हिँड्नु होला, र फ्यामिलीसँग बस्नु होला, टाइम स्पेन्ड गर्नु नै हुन्छ. भोलि पनि छुट्टी नै छ, पर्सिबाट त अब अफिस सबै कुराहरू चालु हुन्छ, त्यही भएर. ओके, सो यस यस, हामी ल हुन्छ हुन्छ, हामी यहाँ चाहिँ साथीले चाहिँ गीत बजाउने टाइम भयो भन्दै हुनुहुन्छ, गीत बजाउने हो, ठिक छ, केही छैन, हाम्रो मिस एकदम आत्तिनुहुन्छ, नो वरिज, के भन्नु, टाइम पनि हेर्नै पर्यो, होइन? ओके, सो फर्स्ट सङ रहेको छ सेतो फुल. यो गीत यस्तो इमोसनल छ, यो लाइक ड्याम, यस्तो राम्रो गीत निकालेको छ प्रकाश बस्नेतले. आई रियली लभ द म्युजिक, तपाईँ गएर हेर्न पनि सक्नुहुन्छ. एन्ड म्युजिकलाई माया गरिदिनुहोस्, यो भिडियोले चाहिँ रुवाउँछ नै रुवाउँछ, लाइक हुन्छ नि तपाईँको एकदमै यस्तो चिजहरू, इमोसनल चिजहरूबाट चाहिँ एकदम कन्ट्रोल गर्न सक्नुहुन्छ भने गाह्रो छ, मन कता कता सक्दैछ. आई ग्राइड एट ऑनेस्टली. ओके, सो यो गीत राख्दैछ, त्यसपछि हामी विल बी ब्याक इन द शो, कार्यक्रम स्टेशन रक सुन्दै गर्नुहोला. शुक्लागनी गीत 9.6 मेगाहर्ट्जमा आयङ श्रेष्ठ तपाईँको साथमा सधैँ छु, एक दिन सुबिना मिस हुनुहुन्छ र तपाईँ पनि मेरो साथमै हुनुहुन्छ. Here we go.

राइट सो कस्तो लाग्यो त यो गीत सेतो फुल है कस्तो छ दामी म्युजिक अनि म्युजिक भिडियो पनि बवाल छ वान सेकेन्ड तपाईँहरू यहाँ हेर्दै राखेर आई वाज जस्ट वाचिङ द भिडियो पनि के कस्तो दामी Alright, so welcome back once again. Shukla Gandhi Gethan 97.6 MHz Ma Kalkam Station of Sunday Ununsa. www.shuklagandhikfm.com Ashwad Hamna Sunday Ununsa Nepal Everi Sansar Everi. And Hamro Patro application Marfat Ra Rato Pati Marfat Pani Hamna Sunday Sakhna Ununsa. जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँ डेफिनेटली सुन्न सक्नुहुन्छ एन्ड गिभस अ कमेन्ट है के कस्तो लाग्छ यु लाइक लभ दि सो यु डोन्ट लाइक इट कसरी लाने भन्ने कुराहरूमा पनि त्यो हुँदाखेरि चाहिँ एन्ड अर्को कुरा भनेको तपाईँलाई अब यो मौसम चेन्जले गरेर रुगाखोकी लाग्न सक्छ यहाँ मेरो मम्मीलाई न्यार न्यार न्यार भएर हैरान भएको छ मतिर सर्ने तर्कर भइरहेको छ त्यही भएर यी नाको यहाँनिर चाहिँ एकदमै यहाँ चाहिँ सियान चुएर हैरान भइरहेको छ गाह्रो झन् हो के गर्नु है तातो पानी खानुहोस् आफ्नै ख्याल गर्नुहोस् यही भन्न चाहन्छु एन्ड हामी चाहिँ हप्ताको एक दिन आउने गर्छौँ डिफ्रेन्ट म्युजिकहरू बजाउँछौँ एज यु अल नो र अघि नै पनि मैले भनेको थिएँ आजको एपिसोडमा चाहिँ हामी फुल न्यू म्युजिकहरू बजाउँछौँ जो तिन चार महिना अगाडि रिलिज भएको आजको भोलि नै तपाईँलाई इट्स भेरी हार्ड टु फाइन्ड आउट होइन थाहा पनि हुँदैन र अलिक केही समयपछि हुने कुरा भयो पाँच छ महिनासम्म अगाडिको चाहिँ गीतहरू हामी बजाउँछौँ राम्रो राम्रो गीत छ आजको एपिसोडमा र यही भन्दै हामी अर्को गीत राखिहाल्छौँ दिस इज सङ कल मुटुमा चोट भन्ने गीत होइन लाइक इट्स अ सङ गुड सङ यो नेपपको एन्ड कालो दादा भन्ने एकजना भाइले चाहिँ रिलिज गर्नुभएको र यो गीत मलाई चाहिँ एकदमै मन पऱ्यो कसरी भने मेरो स्टुडेन्टहरू मेरो भाइ बहिनीहरूले पनि चाहिँ लाइक दे रियली लभ दिस म्युजिक अनि एकदमै गाइरहेको हुन्छ अनि के हुँदाखेरि चाहिँ हुन्छ नि त एक हिसाबले अब कस्तो रहेछ भन्ने गीत सुनेको पनि थियो यस्तो एकदम ब्रिलियन्ट कस्तो लाइक प्रिमियम भन्दा बडी पनि भ्युज पनि आएको रहेछ यो गीतमा इट्स सच ए ब्युटिफुल सङ सो यो गीत राख्छ त्यसपछि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ त्यसपछि फेरि ब्याक हुनेछौँ कार्यक्रम सुन्दै गर्नुहोला भर्खर रेडियो अन गर्नुभएको छ भने साथी तपाईँलाई वेलकम छ कार्यक्रम स्टेसन रक सुन्दै हुनुहुन्छ यो म आयङ श्रेष्ठ तपाईँको साथमा छु वेलकम है वेलकम हाई भन्दै बिग नमस्ते भन्दै वेलकम गरे अब गाउँदेखि बजारमा सुन्दै हुनुहुन्छ कुन साथीहरूलाई रुच्नु रुच्छ कि रुच्दैन होइन कार्यक्रममा अब कार्यक्रममा बोलेको पनि नरुच्न पनि सक्छ नरुच रुच्दैन भने पनि सुन्नुहोस् रुच्छ भने पनि सुन्नु होला एन्ड त्यही नै हो अब मजाले सुतिराख्नु पनि भा होला खाइपियो मस्त होइन झन्डुराम भएर होइन ओके सो यस यति बेला एक गीत राख्छ त्यसपछि सर्ट कभर ब्रेक त्यसपछि हामी आइ नै हाल्छौँ है नजानै गर्दै पनि लेट्स गो

0: Night Star, ay Night Star. Dan. Come on, get out, yo! Yo!
1: Shukla Gandha KFM 97.6.
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुणाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843231811। चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।

0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गंगोबु बस्तार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
3: सुन, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 98560033384 र 98560067988।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
0: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
0: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: Alright, so yes, यो short commercial break पछि भने फेरि वेलकम गर्न चाहन्छु सबैजना साथीहरूलाई यो लिसनिङ नन अदर देन स्टेशन अफ द नेसन, यो फेभरेट स्टेशन शुक्ला गण्डकी एफएम 97.6 MHz। मेरो नाम आयङ श्रेष्ठ, यहाँ गुड रेगुलर होस्ट, कुल एन्ड ह्यान्डसम होस्ट, एकदमै यो त घमण्ड गर्छ भन्नुपर्ने जस्तो छ, यदि साथी घमण्ड नहौ होइन, बिकज आई नो वाट मेड अ पर्सन द्याट आई एम भन्ने पनि कुरा हुन्छ होइन, त्यो भन्दाखेरि चाहिँ एन्ड यस शुक्ला गण्डकी एफएम 97.6 MHz, शुक्ला गण्डकी एफएम .com हामीलाई सुन्दै हुनुहुन्छ, एन्ड हाम्रो पात्र एप्लिकेसन र रातोपाडीमा त झन् सुन्दै हुनुहुन्छ, यही नै हो, त्यस्तो नयाँको चाहिँ केही पनि छैन। एन्ड यस अबको चाहिँ एउटा गीत बजाउँदैछु, त्यो गीतको नाम रहेको छ जुनी, सजनराज वैद्य र यसमा सोस्तीमा खड्गाले आज चाहिँ यसमा चाहिँ फिचरिङ गर्नु भएको छ। नेपाली म्युजिक इन्डस्ट्रीमा फर्स्ट टाइम यस्तो खालको भिडियो एडिटिङ, यस्तो खालको भिडियो मैले देखेकै थिएन। इमोसनल छ, एकदमै लभली छ, रोमान्टिक छ, एन्ड लाइक यो खालको भिडियो एडिटिङ, यो खालको VFX, यो खालको मेहनत त मैले अहिलेसम्म कुनै म्युजिक भिडियोमा देखेको थिएन। एकदमै नेपालमा यस्तो धेरै ट्यालेन्टेड लाइक के भन्छ लाइक क्रिएटर्सहरू एडिटर्सहरू रहेछ, यति धेरै ट्यालेन्ट रहेछ भन्ने कुरो फर्स्ट टाइम मैले फिल गरे हो। के भन्दाखेरि चाहिँ डेफिनेटली एकदमै राम्रो छ यो गीत, सुन्नुहोस्, यो गीत बजाउँदैछौ, तयार हो? ओके, ल डन, ल ओके। सो जुनी भन्ने गीत रहेको छ सज्जन राज वैद्यको, एन्ड यो गीतको चाहिँ सुनेपछि आफ्टर भेरी लङ टाइम सज्जन राज वैद्यको त्यो सस्तो मुटुवाला भाइब चाहिँ आएको छ, लाइक बीचमा अलिकति ढिलमिल ढिलमिल भइराखेको थियो, बट फाइनली राम्रो गीत आएको छ, कङ्ग्रेचुलेसन्स टु सज्जन राज वैद्य। ओके ओके, डन डन डन, ओके ल ल, यो गीत बजाउँदैछु, हामी आइहाल्छौँ, उहाँ निरै इजारा गर्दै हुनुहुन्छ।

अराइट सो यस सस्तो सरी सस्तो मुटु होइन क्या सस्तो मुटुको जस्तो भाइब जाएको भनेको जुनी भन्ने गीत राखेँ यहाँको लागि सजनराज वैद्यको आवाजमा लङ टाइम पछि यस्तो राम्रो गीत आएको छ. वेलकम ब्याक टु द शो सबैजना साथीहरू कार्यक्रम स्टेसन सुन्दै हुनुहुन्छ तपाईँको फेभरेट स्टेसन स्टेसन अफ द नेसन सुन्दै हुनुहुन्छ सिकुलाको निगे एफएम 97.6 मेगाहर्ट्ज आयङ श्रेष्ठ डबल ए वाई एएनजी आयङ श्रेष्ठ तपाईँ मेरो नाम रहेको छ भने तपाईँले हामीलाई फेसबुक मार्फत पनि सजेसन दिन सक्नुहुन्छ. यु क्यान बी फ्रेन्ड कुनै खालको सल्लाह सुझाव छ भने हामीलाई आयङ श्रेष्ठ एएवाईएनजी डबल एवाईएनजी आयङ श्रेष्ठ सर्च गरेर मलाई चाहिँ मेसेज गर्न सक्नुहुन्छ. के कस्तो लाग्यो खिस्त दाँत देखाएको फोटो छ रिक्वेस्ट गर्नुहोस् अथवा मेसेज गर्नुहोस् मन पर्यो मन पर्ने मेसेज जाऊ भन्ने कुरामा भइ नै हाल्छ. ओके यस एन्ड या हामी एभ्री स्याटरडे आउने गर्छौ मिठो मिठो गीतहरू बजाउँछौँ यहाँलाई र अब अहिलेको टाइममा चाहिँ आजको विषयमा मैले अघिदेखि भनिरहेको छु नयाँ नयाँ गीत बजाउँदैछु एकदमै राम्रो राम्रो सिङ्गर्सहरू आउनु भएको छ. अब एकमा एक हिसाबले यस्तो पनि होला अब राम्रो राम्रो भन्दाखेरि चाहिँ रियलमा अब राम्रो पनि हुन सक्छ अनि त्यसमाथि पनि अलिकति टाइम अटो ट्युनको जमाना पनि भएको कारणले गर्दाखेरि चाहिँ अब पहिला जस्तै काल चाहिँ गीतहरू त हुँदैन पनि हुन नसक्ला हुँदैन भन्न मिल्दैन तर हुन नसक्ला या हुन सक्ला अलग ठाउँमा छ तर अहिलेको नयाँ नयाँ म्युजिकहरू अथवा म्युजिसियन्सहरू सिङ्गर्सहरू राम्रो राम्रो आउनु भएको छ भवाल भन्दा नि भवाल याद भएको. ओके सो नेक्स्ट गीत बजाउँदैछ हामी इट्स फ्रम ब्लुइस यो चाहिँ सायद ब्लुइस नै होला मेबी आइएम रङ है मिस्टेक पनि हुनसक्छ एक्सएमएज भन्ने चाहिँ रहेको छ तर कि आँखा भन्ने यो गीत राख्दैछौँ. त्यसपछि हामी फेरि पनि ब्याक हुनेछौँ कार्यक्रम स्टेसन रक सुन्दै गर्नुहोला 97.6 मेगाहर्ट्ज शुक्ला गण्डकी एफएम .com मार्फत हामीलाई सुन्दै हुनुहुन्छ. हामी ब्याक हुनेछ यो गीतपछि सुब्रमिस टेकिङको सपोर्टमा हुनुहुन्छ भने तपाईँ पनि हाम्रो साथमा हुँदै हुनुहुन्छ.

रहेछ टर्की आँखा यो गीत यस्तो राम्रो छ नि लाइक म्युजिक भिडियोमा अहिले कस्तो धेरै इन्भेस्ट गरेको जस्तो लाग्छ कि म्युजिक भिडियो हेर्दाखेरि यति धेरै हार्डवर्क यति धेरै लाइक पहिला पहिला जस्तो अहिलेको त लास्ट महँगो जस्तो लाग्छ हौ यो म्युजिक भिडियोहरू पनि बिकज लाइक इट्स लाइक हुन्छ नि त्यो कलर ग्रेडिङ त्यो इन्ग्रिडियन्स त्यो एउटा फिचरिङ त्यो एक्टर्सहरू होइन त्यो सिन सिनेरियो ओ माय गॉड लास्ट महँगो छ तर गीत राम्रो राम्रो चाहिँ आएको छ क्या होइन साँच्चै नै भने हो डेफिनेट होइन अलराइट सो यस जानु त भएको ओके अलराइट सो यस अब चाहिँ हामी जानुपर्ने बेला भइसकेको छ भनेर हामीलाई टेक्निकली सपोर्टमा साथ दिनु नि हाम्रो ब्युटिफुल लेडी सुन्ने मिसले इसारा गर्दै हुनुहुन्छ उहाँको इसारालाई महाप्रसाद गर्दै अब हामी कार्यक्रमलाई बङ्ग्याउने होइन बङ्ग्याउने यसलाई समाप्त गर्नेतर्फ लाग्दैछौँ we are at the end ladies and gentlemen thank you very much for listening to us and कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया डेफिनेटली तपाईँ दिन सक्नुहुन्छ एन्ड हामी अप्रिसिएट गर्छौँ तपाईँको सजेसनलाई एन्ड हामीले केही राम्रो गर्न अगाडि बढाउनको लागि तपाईँको डेफिनेटली सजेसन चाहिनेहाल्छ एन्ड एट द एन्ड अफ द सो दिस इज सङ्ग मेरो कान्छा ट्रिजा प्रधानको आवाजमा रहेको छ राम्रो गीत छ यो पनि एन्ड यस एन्जोय द म्युजिक राम्रोसँग बस्नुहोस् ख्याल गर्नुहोस् हार्ड वर्क गर्नुहोस् भनेर म तपाईँलाई भन्दैछु म आफूलाई भन्दैछु बिकज आफूलाई आफू नगरेर अर्कालाई भन्नुभन्दा आफू पनि गर्ने अरूलाई पनि डेफिनेटली गराउने नै हो होइन एन्ड त्यही नै हो अब पानी परिरहेको छ दाई भाइ नुहाइनुहोस् क्यार्नुहोस् त्यही नै हो केही छुट्यो होला र इज एभ्रिथिङ अलराइट है ठिकै नै होला ल ओके ल हेभ अ गुड टाइम हेभ अ गुड स्याटरडे राम्रोसँग बस्नुहोस् ख्याल गर्नुहोस् हेभ अ गुड डे थ्याङ्क यू बाई

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
5: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
4: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
4: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
4: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी पिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बजे

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
3: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
2: शिरोधारा,
3: नस्य कर्म, जलनीति,
2: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 9856288587।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो। न गहना राम्रो, न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846069246, 9800528008।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
12: चिया त पिएर जाऊ।
11: होइन, हतार छ, पछि आउँदै गरौँला है।
0: दीर्घायु फर्निचर शोरूम।
13: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर शोरूम दुलीगौडा तनहुँ।
0: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847061268।
13: 9856602068।
15: पङ्खा
16: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 9856303324।
20: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
21: पण्डितमा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
22: ओमकार।
21: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
22: ओमकार?
21: अनि घरमा पूजा सामग्री पनि छैन भने
22: ओमकार?
21: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
22: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि जज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
21: फुवाई कल्पना फुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
23: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
24: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
25: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
23: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
1: शुक्ला गण्डकी एफएम 97.6।
26: तिमीलाई देखेपछि आई लभ यु,
27: आई लभ यु,
26: आई लभ यु,
27: आई लभ यु
26: भन्न मन लाग्यो। कसलाई भन्न पाउँदैन हामीले।
28: ल के भयो यसलाई?
26: हेर्न यार, एउटा केटीले आइलभ भने दुई थप्पड। कसले? ऊ त्यहाँ आऊ।
28: कहाँ दाइ, म छु नि, म गएर
26: लिइहाल्छु
28: नि। हो कान्छी।

0: हामीहरूको अहिलेसम्मको सबै भिडियोहरू मन पराइदिनु भएकोमा एकदम धेरै धन्यवाद छ र अब आउने नेक्स्ट भिडियो पनि हजुरहरूलाई एकदम राम्रो लाग्छ भन्ने हामीले आशा गरेका छौँ।
1: र हजुरहरूको लागि एउटा खुसीको खबर पनि छ, यो गीतमा डान्स कभर गरेर आफ्नै च्यानलमा अपलोड गर्न सक्नुहुनेछ र
2: जसमा कपीराइट पनि लाग्ने छैन। अनि यदि हजुरहरूलाई डान्स कभर कम्पिटिसनमा भाग लिनु मन छ भने हजुरहरूले जुन भिडियो अपलोड गर्नुहुन्छ त्यसको लिङ्क कपी गरेर यो तल देखाइएको जिमेलमा पठाइदिनु होला
3: र थप जानकारीको लागि तल दिइएको कन्ट्याक्ट नम्बरमा गएर सम्पर्क गर्नुहोला।
2: अनि हजुरहरूले जुन कम्पिटिसनमा भाग लिनुहुन्छ यो चाहिँ असोज 20 गते भित्र पठाइसक्नु पर्ने हुन्छ र यसको प्राइज चाहिँ 1 लाख।
3: हामी जाने, लभ यु अल, थ्याङ्क यू।

0: स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असिम अस्मी फेन्सी स्टोर, सुकलागण्डकी चार, दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु। फोन 0635712440।
10: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
11: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
10: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
11: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
10: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौड़ा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
11: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौड़ा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहु।
13: सम्पर्क 0654142121, मोबाइल 9856935921।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: दाजु, बिहेको दिन त आइसक्यो।

0: त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो।
1: हाँसो होइन के भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो।
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट पैंट लेहेंगा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल सर्ट पैंट अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन
3: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखा को लागि सम्पर्क 98067 13 425।
4: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुनचाँदी दोकान
4: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0 65 75 537 मोबाइल नम्बर 98460 69 46 98 58 00 8।
8: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
8: प्रोप्राइटर रोशनी श्रेष्ठ
5: मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543। सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
5: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
4: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0 65 414 194 मोबाइल 98 560 20 630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: खै यार आफै प्लान बनाउँछ आफै लेट आउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार सेटिस्फाइड
0: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ नि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है आएर हेर
2: के छ म्यान
0: कति लेट गरे यार
2: उसलाई कुरेर बसिरहेको थियो एकछिन भित्र जाने होइन
3: आज कति राम्रो

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गुबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, ट्विटर @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
7: बाराही एल्मुनियम, अब यूपीवीसी को साथमा।
6: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9856229338 र 9800282938।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
10: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.in लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा उच्च अदालत मातहत मध्ये लमजुङ जिल्ला अदालतले गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी 81.86% मुद्दा फड़छोड़ गरेको छ। कास्की जिल्ला अदालतबाट सबैभन्दा कम 50.62% मुद्दा फड़छोड़ भएको जनाइएको छ। पोखरा उच्च अदालतका अनुसार गोर्खा जिल्ला अदालतले 80.09%, मनाङले 80%, तनहुँले 73.13%, नवलपुरले 65.85% र स्याङ्जा जिल्ला अदालतले 65.62% मुद्दा फड़छोट गरेका छन्। लमजुङ जिल्ला अदालतमा रहेका 1009 मध्ये 826 मुद्दा फड़छोट गरिएको हो। त्यस्तै कास्की अदालतमा रहेको 6228 मध्ये 3153, तनहुमा रहेका 2456 मध्ये 1796, नवलपुरमा रहेका 2059 मध्ये 1356, स्याङ्जामा रहेका 1220 मध्ये 840, गोर्खा अदालतमा रहेका 1090 मुद्दा मध्ये 826 र मनाङ अदालतमा रहेका 15 मध्ये 12 मुद्दा फड़छोट गरिएको हो। पोखरा उच्च अदालतबाट गत आर्थिक वर्षमा 75.88% मुद्दा फड़छोट भएको अदालतका रजिस्ट्रार रामो शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च अदालतले आर्थिक वर्ष 2081-82 लक्ष्यको 78.07% मुद्दा फड़छोट गरेकोमा गत आर्थिक वर्षमा भने फड़छोट दर केही घटेको हो। अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका 750 र नयाँ दर्ता भएका 1319 गरी अदालतमा जम्मा 2069 मुद्दा थिए। तीमध्ये 1570 फड़छोट भएका र 469 मुद्दा बाँकी रहेको रजिस्ट्रार शर्माले बताउनुभयो। 18 महिनादेखि माथिका कुनै पनि मुद्दा बाँकी नरहेको उहाँको भनाई छ। तनहुमा शान्ति सुरक्षा सुदृढ़ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानको क्रममा 25 जना शंकास्पद व्यक्ति नियन्त्रणमा परेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र मातहतका प्रहरी काईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वीप अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत लागु औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन रोकथाम तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले एकसाथ निगरानी र जाँच गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, संवेदनशील स्थान तथा आपराधिक गतिविधिको सम्भावना रहेको क्षेत्रमा विशेष निगरानी बढ़ाइ थियो। अभियानको क्रममा शुक्रबार नियन्त्रणमा लिएका 25 जनामाथि आवश्यक अनुसन्धान अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। उहाँले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले यस अभियानलाई नियमित बनाएको बताउनुभयो। पछिल्लो समय लागू छ चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले निगरानी र कार्यवाहीलाई थप प्रभावकारी बनाएको उहाँको भनाइ छ। प्रहरी कार्यालय तनहुले समुदाय प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउँदै कुनै पनि शंकास्पद गतिविधि, अवैध कारोबार वा कानून विपरीतका गतिविधि बारे तत्काल प्रहरीलाई जानकारी गराउन सबैलाई आग्रह गरेको छ। कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने समूहमा विदेशी नागरिकको समेत संलग्नता देखिएको छ। पछिल्लो समय भएका चोरीका घटनामा संलग्न विदेशी र नेपाली गरी 9 जनालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको हो। प्रहरीले भारतको उत्तर प्रदेश अशोकपुरका 23 वर्षीय राहुल निषाद र महाराष्ट्रको सोलापुर घर भएको 40 वर्षीय हनुमन्त जाधवलाई नियन्त्रणमा लिएको छ। चोरी अभियोगमै चीनको गुन्जाउका 30 वर्षीय वेन ली र सान्दोङका 37 वर्षीय वाङ लियादिङलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यस्तै गरी 5 जना नेपाली पनि चोरी आरोपमा पक्राउ परेका छन्। स्याङ्जाको चापाको 3 घर भएका 42 वर्षीय राजकुमार विक कास्कीको अन्नपूर्ण गाउँपालिका 7 का 50 वर्षीय खिम बहादुर केसी अर्घाखाँचीको भूमिका स्थान नगरपालिका 3 का 29 वर्षीय अशोक पोखरेल पोखरा 16 का दीपिका 51 वर्षीय कृष्ण बहादुर पाइजा र बागलुङ नगरपालिका 12 का 17 वर्षीय अनिल विकलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट 27 तोला सुनका गरगहना र 9 थान मोबाइल बरामद गरिएको छ। यसै गरी एउटा स्मार्ट वाच एउटा ल्यापटप र 2,01,220 रूपियाँ नगद पनि प्रहरीले बरामद गरेको छ। पछिल्लो 2 सातामा श्रृंखलाबद्ध रूपमा चोरी गर्नेहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पासवानले बताउनुभयो। भूमिसुको वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि साउन महिनाभित्रै छोट भएका आवेदन पुनः खुल्ला गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग छलफल गरी आवेदन खुल्ला गर्ने अधिकार जिल्ला तहमा प्रत्यायोजन गर्न अनुरोध गर्नुभएको हो। सांसद नेउपानेले जिल्लाको विकास खर्च वृद्धि तथा सुकुम्बासी व्यवस्थापनको विषयमा तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीसँग समेत विशेष छलफल गर्नुभएको छ। साउन 1 गते भएको भेटवार्तामा गत आर्थिक वर्षमा विकास बजेट अपेक्षा अनुसार खर्च हुन नसक्नुका कारणबारे समीक्षा गर्दै चालू आर्थिक वर्षमा पूँजीगत खर्च बढ़ाउने उपायको विषयमा केन्द्रित रहेर छलफल भएको थियो। छलफलका क्रममा सांसद पानीले साउन 5 गते आयोजना हुने कार्यालय तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। विकास आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै भूमि सम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग आवश्यक समन्वयलाई निरन्तरता दिने उहाँको भनाइ छ। म्याग्दीको रघुगंगा गाउँपालिका 1 वैगमा ओडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। भवन निर्माण भएसँगै सेवा प्रवाह सहज भएको छ। 3 वर्ष अघि गाउँपालिकाले करिब 1,50,00,000 रूपियाँ लागतमा भवन निर्माण थालेको थियो। गाउँपालिकाले भवन निर्माणको लागि आर्थिक वर्ष 2080/81 50,00,000 रूपियाँ 2081/82 55,00,000 रूपियाँ र 2082/83 34,00,000 रूपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो। वडा कार्यालयको परिसरमा सवारी साधन पार्किङ स्थल र प्रवेशद्वार निर्माणको लागि स्थानीयहरू 6,00,000 रूपियाँ चन्दा सहयोग समेत गरेका छन्। भूकम्प प्रतिरोधी क्षमता भएका 9 वटा कोठा भएको सभाहाल सहितको 2 तले भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष बिल बहादुर फगामीले बताउनुभयो। पहिरोको जोखिमका कारण शनिबार रातिदेखि बेनी दरबाङ र बेनी जोमसोम सड़कमा सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ। पहिरोको जोखिम भएकोले रातको समयमा सवारी सञ्चालन नगर्न प्रशासनले सबैमा सूचना जारी गरी अनुरोध समेत गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँ सूचना अनुसार म्याग्दी जिल्लामा पनि अति भारी वर्षा हुन सक्ने भन्ने रेड अलर्ट जारी भएको हुँदा बेनी जोमसोम सड़क र कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी खण्डमा पर्ने सड़कमा शनिबार र आइतबार गरेर 2 दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। सड़कमाथिबाट खसेको पहिरोका कारण ती क्षेत्रमा पटक पटक सड़क पूर्ण रूपमा अवरूद्ध हुँदै आएको छ। वर्षातको समय समयमा जोखिम मोलेर सवारी साधन नचलाउन समेत प्रशासनले सबैमा अनुरोध गरेको छ। संघीय सरकारका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री डाक्टर महावीर पुरले जिल्लाको पश्चिम भेगलाई सड़क सञ्जालसँग जोड्ने बेनी दरबाङ ताकम मुना जलजला सड़क अन्तर्गत बेनी नगरपालिका 4 स्थित फापरखेत भीरको पहिरो अवलोकन गर्नुभएको छ। मन्त्री भएपछि पहिलो पटक शनिबार बिहान गृह जिल्ला पुग्नुभएका मन्त्री पुनले वर्षौंदेखि दुःख दिइरहेको पहिरोको अवलोकन गर्नुहुँदै एक वर्षभित्रमा पहिरो नियन्त्रण गरी नियमित रूपमा सड़क संचालनमा ल्याउने बताउनु भयो म्याग्दीको प्रमुख जिल्लाधिकारी रविन्द्र आचार्य, पूर्वाधार विकास कार्यालय म्याग्दीका सब इन्जिनियर रविन चोखाल सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र सर्वसाधारणहरू सहित पहिरो अवलोकन गर्न पुग्नुभएका मन्त्रीपुनले पहिरो पन्छाउने उपकरणको व्यवस्था गरेर नियमित रूपमा सड़क संचालनमा ल्याउन निर्देशन समेत दिनुभयो। उहाँले पहिरोले सड़क अवरूद्ध हुँदा धेरै सर्वसाधारणहरूले दुःख पाइरहेको भनेर फोन आएपछि फुर्सद निकालेर पहिरो अवलोकन गर्न गएको बताउनुभयो। गोर्खाको पालुङटा नगरपालिकामा असिना र हावाहुरीको कारण प्रमुख नगदे बालीको रूपमा रहेको लिचीको उत्पादन यस वर्ष 90% घटेको छ। फूल फुल्ने समयदेखि नै मौसम प्रतिकूल भई अधिकांश बोटबाट फूल झरेको कारण उत्पादनमा भारी गिरावट आएको हो। नगरपालिकाका कृषि शाखा प्रमुख संकल्प नेउपानेका अनुसार पालुङटारका 192 जना व्यावसायिक किसानले लगाएका लिचीका बोटले यस वर्ष फल दिन सकेन। तीमध्ये करिब 30% किसानका लिचीका बोट नै पूर्ण रूपमा नष्ट भएका छन्। गत आर्थिक वर्ष पालुङटारका किसानले 150 हेक्टर क्षेत्रफलबाट 1716 मेट्रिक टन लिची उत्पादन गरेका थिए, तर यस वर्ष उत्पादन करिब 90% घटेको पालुङटार नगरपालिका कृषि शाखाले जनाएको छ। पालुङटार नगरपालिका सात बिरूवा टारका लिची किसान ईश्वर श्रेष्ठले तीस रोपनी क्षेत्रफलमा लगाएको लिचीबाट वार्षिक 40 लाख रूपियाँ आमदानी गर्दै आउनु भएकोमा वर्ष 8 लाख रूपियाँ मात्र आमदानी भएको गुनासो गर्नुभयो। अवस्था हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि बिदाउने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510002
4: मोबाइल नम्बर 9856084666।
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
10: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागन्धकी चार दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
11: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
12: होइन, कति पुन मोबाइल भन्दै कराएको?
11: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
12: कहाँ छ पुन मोबाइल?
11: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
12: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी चार दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
12: प्रोपाइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848440000।
13: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
13: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 9847-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
15: बादल बन्द माथि कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो! तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलौना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
5: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 9856705577।
7: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9556007078।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
10: पुराना गरगहनासँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
13: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
14: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
13: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
14: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
13: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
14: थप जानकारीको लागि 0

0: 65 63 130
1: कृषि विकास कार्यालय तनहुँ दमौली।
2: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनुहुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहु।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्ट चोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124474।
10: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
11: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
10: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
11: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेयर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
10: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98-460-78-022।
12: शुक्ला गण्डकी एफएम 97.6।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235 52773

0: यसपालिको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रीनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 1:15 बजे। प्रवेश निशुल्क।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
3: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563388, 98461656058।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृतो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0-55-63-175, 98-55-63-175।
7: सबैले दिन आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-460-268
8: 98-560-268।
11: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
12: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
11: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
12: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
13: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
14: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98-460-67-645।
15: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठीक 6 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust.
2: BBC News.
3: Journeys into the heart of global events.
0: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: ले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आरीगोप्ते पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ़ने बताएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातको आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँचथर, इलाम, झापा, शंखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितौन, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी सञ्चालनमा विशेष सावधानी अप्नाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, पालिका तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ। यसैबीच अहिले गण्डकी र बागमती प्रदेशका केही र कोशी प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो छ घण्टामा दाङको अम्बापुरमा 106 मिलिमिटर वर्षा मापन भएको छ।
6: देशभर सक्रिय रहेको मनसूनका कारण बितेको 24 घण्टामा भएका विभिन्न विपदका घटनामा परि एकजनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा देशभर 42 वटा विपदजन्य घटनाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै 14 जिल्लाका 22 ठाउँमा पहिरो गएको छ। विपदका कारण पछिल्लो 24 घण्टामा अनुमानित 18,05,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ। वर्षा र पहिरोका कारण देशका 6 वटा मुख्य सड़क खण्डहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। यो वर्षको वैशाख 1 गतेदेखि साउन 2 गतेसम्म विपदजन्य घटनाबाट 164 जनाको ज्यान गएको छ। 3,389 विपदका घटना भएकामा 1 जना बेपत्ता भएका छन् भने 981 जना घाइते भएका छन्। त्यस्तै 4,505 परिवार प्रभावित भएका वैशाख 1 गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पदंशबाट मात्रै 39 जनाको ज्यान गएको छ। त्यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगलागीबाट 17 र वन्यजन्तुको आक्रमणबाट पनि 17 जनाको ज्यान गएको छ। यस्तै हावाहुरी र पहिरोका कारण 13 जनाले ज्यान गुमाएका छन्। बाढ़ीबाट 10 र आरीघोप्टे वर्षाका कारण 4 जनाको ज्यान गएको छ। प्राधिकरणले विपदका घटना बढ़िरहेका र अबका दिनमा अझै जोखिम रहेको भन्दै यात्रामा निस्कनु अघि सड़क विभाग र स्थानीय प्रहरीसँग सम्पर्क गरी सड़कको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमीन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
5: गएको असार 25 गते जनकपुरबाट काठमाण्डुका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू निजगढ़बाट फर्किएका छन्। हिजो सरकारसँग 9 बुधे सहमति भएपछि उनीहरू जनकपुरबाट हिँडेको 10औं दिनमा आज घर फर्किएका हुन्। पैदल मार्च गरिरहेका बेला उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरूङसहितको टोली 12 को निजगढ़ पुगेपछि उनीहरू त्यही रोकिएका थिए। उनीहरूले निजगढ़मा रहेको उद्योग वाणिज्य संघको भवनमा 6 दिन बिताएका छन्। जनकपुरबाट शुरू भएको पैदल मार्चमा विभिन्न जिल्लाबाट गएका पीड़ित थपिँदै निजगढ़मा आइपुग्दा 5 जनाभन्दा धेरै भएका थिए। यसअघि सरकारसँग पटक पटक सहमति गरेर पनि माग पूरा नभएकोमा यो पटक भने आफूहरूको समस्या समाधान हुने आशा रहेको पीड़ितहरूको भनाइ छ। मिटर ब्याजी साहूका कारण थाथलो गुमाउने अवस्थामा पुगेका, चर्को ब्याजको दलदलमा फँसेका र मानसिक तथा शारीरिक शोषण बेहोरिरहेका सयौं पीड़ितहरू न्याय पाउने बलियो आश्वासन बोकेर घरतर्फ लागेका पीड़ितहरू बताउँछन्। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। पीड़ितलाई राहत प्याकेज, छुट्टै न्यायाधिकरण गठन तथा कानूनी अवरोध हटाउने व्यवस्था गर्ने सम्झौता पत्रमा भनिएको छ।
6: सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अधुरै रहेको पीड़ितहरूले गुनासो गरेका छन्। चौथो हरुवा चरुवा मुक्ति दिवसका अवसरमा राष्ट्रिय हरुवा चरुवा अधिकार मंचले जनकपुरमा पत्रकार सम्मेलन गरी कानूनी रूपमा मुक्ति घोषणा भए पनि पहिचान, भूमि अधिकार र पुनस्थापनाबाट वञ्चित हुनु परेको बताएका हुन्। मंचका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरुवा चरुवा लगत संकलन प्रमाणीकरण तथा परिचय पत्र वितरण निर्देशिका 2080 तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न र मध्य प्रदेशका 8 जिल्लामा लगत संकलन शुरू गर्न सरकारसँग माग गर्नुभयो। मंचका महासचिव लागेन्द्र सदाले पुस्तौदेखि बाध्यकारी श्रम गर्दै आएका हरुवा चरुवाहरू अझै पनि न्यून ज्यालामा श्रम गर्न बाध्य रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा हरुवा चरुवाको संख्या 1,00,000 भन्दा बढ़ी छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2079 साउन 2 गते हरुवा चरुवा मुक्तिको घोषणा गर्नुभएको थियो।
5: नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। नागरिक आन्दोलनका अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो बेलुका विशाल नगरमा रहेको उहाँको निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धांजलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काली श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताउनु भएको छ। अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले देशको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकास सम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभएको सभापति थापाले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
2: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
1: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
2: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
1: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
2: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
1: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
2: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख रोग, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राति र भोलि देशका धेरै ठाउँमा आरी गुप्ते वर्षाको सम्भावना, पछिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव, गएको असार 25 गते जनकपुरबाट काठमाण्डुका लागि पैदल मार्च शुरू गरेका मिटर ब्याज पीड़ितहरू सरकारसँग सहमतिसँगै निजगढ़बाट घर फर्किए, नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि लगायतका खबर प्रस्तुत गर्यौं।
6: सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायहरूले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार भनेका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर अर्थात लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाई छ। नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30% भन्दा बढ़ी घटीमा परेको बोलपत्र मूल्यांकन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएशन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरिएकाले फाइल अड्किने समस्या हट्ने उहाँले बताउनु भएको छ। महासंघका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठूलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसायी घाटामा पर्ने अवस्था रहँदैन। महासचिव शिवहरि घिमिरेका अनुसार बिडिङका कारण रोकिएका र रूग्ण बनेका आयोजनाहरू अब सञ्चालन हुनेछन्। सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय बनाउने उद्देश्यले हालै सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन गरेको हो।
5: बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत फेरि बढ़न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अण्डाको खपत निकै घटेको थियो। नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ़न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8,00,000 किलो हाराहारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6,00,000 झरेको थियो। अहिले खपत बढ़ने क्रम शुरू भएको छ। बोइलर जिउँदो कुखुरा प्रति किलो 250 रूपियाँबाट झरेर 140 आइपुगेको थियो। अहिले बढ़ेर प्रति किलो 190 रूपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45,00,000 कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28,00,000 झरेको बताउनुभयो। अहिले अण्डाको खपत बढ़ेसँगै मूल्य बढ़न थालेको उहाँको भनाइ छ।
6: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका छन्। सहभागीहरूले पोखरा बस पार्क, फिर्की खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका छन्। उनीहरूले बस पार्कका लागि अधिग्रहण गरिएको 187 रोपनी जग्गामै बस पार्क निर्माण गरिनुपर्ने र फिर्की खोलाको सीमा यकिन भइसकेकाले तत्काल फिर्की करिडोर निर्माण शुरू गर्न सुझाव दिएका छन्। महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रारम्भिक अनुमान अनुसार पोखरामा वन क्षेत्र सहित झण्डै 81,000 रोपनी सार्वजनिक जग्गा रहेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका निर्णयले ठूलो क्षति पुर्याएमा तिनलाई तत्कालै फेर्नुपर्ने बताउनु भएको छ। रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले नागरिकको भलाइका लागि निर्णय गर्ने गरे पनि कहिलेकाहीँ ती निर्णयबाट हानि पुग्न सक्ने र त्यस्तो अवस्थामा निर्णय परिवर्तन गर्नुपर्ने बताउनुभयो। हजारौं निर्णयमध्ये केही मात्र विवादित हुने र शुरूमा विवादित देखिएका धेरै निर्णय पनि पछि सही साबित हुने गरेको उहाँको भनाइ छ। नेतृत्वले दूरदृष्टि राखेर गरेका निर्णय कार्यान्वयनमा चुनौती आउँदा आलोचित हुने गरेको पनि उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारको नियतमा कुनै शंका नरहेको दावी गर्दै उहाँले नियतभन्दा निर्णयमा आउने त्रुटि सच्याउन सजिलो हुने बताउनुभयो। साथै पार्टी गलत दिशामा गएमा नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने र मन्त्रालय स्तरमा समाधान नभएका विषयमा पार्टीले अभिभावकत्व निर्णय लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
6: सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनेल रन एण्ड वाक सम्पन्न भएको छ। नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले दौड़ तथा पदयात्रा गरेको विभागले जनाएको छ। नागढुङ्गा नौ विशेष सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लामो छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् 2023 अप्रेल 26 भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो। आयोजनाका अनुसार काठमाण्डु प्रवेश तथा बाहिरिने नागढुङ्गा नौ विषय नाका हुँदै दैनिक औषधमा दुई पाङ्रे बाहेक झण्डै 8,000 भन्दा बढ़ी साना तथा ठूला गाड़ी गुड्छन्। यो सुरुङ मार्गको उद्घाटन आउँदो 11 गते गर्ने तयारी छ।
5: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डुमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: 오늘 딱 해서 보너스 밤. It's a bucket of these bones.
1: भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोस्पेसले भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एक सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटमा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि यो रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे पनि उड़ान हुनुभन्दा झण्डै 5 मिनट पहिले काउन्टडाउन रोकिएको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो परीक्षण उड़ानलाई मिशन आगमन नाम दिइएको छ। यस मिशन अन्तर्गत विक्रम एक धेरै प्राविधिक परीक्षणसँग जोड़िएका पेलोड लिएर प्रस्थान गरेको छ। रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र कस्मिक ब्लूम नामक एउटा कलाकृति पनि लिएर गएको छ। स्काई रूट एरोस्पेसले यसअघि सन् 2022 विक्रम एस सब अर्बिटल रकेट पनि लन्च गरेको थियो। यसैबीच भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपणमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख बी नारायणनले प्रशंसा गर्नुभएको छ। 8 वर्ष अघि मात्र शुरू भएको कम्पनी स्काई रूट एरोस्पेसले प्राप्त गरेको सफलता उच्च स्तरको रहेको उहाँले बताउनु भएको बीबीसी हिन्दीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेट्टायो। नेपालका साना प्रवीणले अभिजित 25 रन जोडिन्, सावित्री धामीले 24 रन तथा करूणा विष्टले अभिजित 16 रन बनाइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रन बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिइन्। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ।
3: र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 3:15 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बापे र उस्मान डेम्बेले तथा इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बापे समान 8-8 गोल सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौड़मा अघि छन्। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 12:45 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ।
2: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
3: आजको रंगदर्पण साउन महिनाको सांस्कृतिक महत्वमा केन्द्रित छ।

हिजोदेखि साउन महिना शुरू भयो। साउने झरीले खोला खोल्सा उर्लिरहेका छन् भने डाँडा काँडा हरियालीले ढाकिएका छन्। यही मौसममा किसान हिलाम्मे खेतमा धान रोप्न व्यस्त छन्। साउन किसानका लागि वर्षकै सबैभन्दा व्यस्त समय हो। बिहान सबेरैदेखि हलो जोत्ने, गोरु कुदाउने, धानको बिउ उखेल्ने र हिलाम्मे खेतमा रोप्ने काम दिनभरि चलिरहन्छ। असार साउनको रोपाईमा महिलाहरू असारे गीत गाउँदै हिलोमा खेल्दै र एक अर्कासँग रमाइलो गर्दै काम गर्छन्।

हिजो परेको साउने संक्रान्तिको पनि विशेष महत्व छ। यस दिन रोग व्याधि नलागोस्, अन्न राम्रो होस् र वर्षभरि सुख समृद्धि तथा स्वास्थ्य कायम रहोस् भन्ने कामना गरिन्छ। साउन लाग्नु भनेको नेपाली समाजमा वर्षभरि चल्ने चाडपर्वहरूको यात्रा शुरू हुनु पनि हो। साउनको हरियाली, त्यसैमाथि झरीको रिमझिम वर्षा र शहरका सड़क गल्लीमा हरियो चुरा सारी तथा पोते किनबेच गर्नेहरूको चहल पहलले यो महिनालाई विशेष बनाउँछ। सोमबारे व्रतका लागि शिव मन्दिरमा लाग्ने भक्तजनको भीड़ले पनि साउनको रौनक अझै बढ़ाइदिन्छ। त्यसैमाथि तीजका नयाँ गीत घन्किन थाल्छन्।

साउनको सबैभन्दा पहिले आउने चाड हो घण्टाकर्ण अर्थात गठे मंगल। यस दिन गाउँटोलमा भूतप्रेत र नकारात्मक शक्तिलाई भगाउने प्रतीक स्वरूप घण्टाकर्णको पुतला बनाएर घर दैलो घुमाइन्छ। घण्टाकर्ण पछि नागपञ्चमी आउँछ। यस अवसरमा घरको मूल ढोकामा नागको चित्र टाँस्ने, दूध दही र फूल चढ़ाएर नाग देवताको पूजा गर्ने चलन छ। त्यसपछि आउने प्रतीक्षित पर्व भनेको जनै पूर्णिमा तथा रक्षाबन्धन हो। यस दिन वैदिक परम्परा अनुसार पुरूषहरूले जनै फेर्छन्। गुरू वा पुरोहितबाट हातमा रक्षाबन्धन अर्थात डोरो बाँध्ने चलन पनि छ। साथै दिदी बहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्। जनै पूर्णिमाको भोलिपल्टै गाई जात्रा शुरू हुन्छ। गाई जात्राको अवसरमा बितेका आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएर शहर परिक्रमा गरिन्छ। दुःखलाई हाँसोमा बदल्ने यस पर्वमा हाँस्य व्यङ्ग्य, भेषभूषा र सामाजिक टिप्पणीले रमाइलोको अर्को आयाम थपिदिन्छ। त्यसपछि कृष्ण जन्माष्टमी, कुशी औंसी जस्ता चाड आउँछन् र महिनाको अन्तिम हप्ता महिलाहरूको रमाइलो पर्व हरितालिका तीज मनाइन्छ।

0: हरितालिका तीजको भोलिपल्ट मनाइने ऋषि पञ्चमीसँगै चाडपर्वको यात्रा साउनदेखि भदौ हुँदै असोजतर्फ अघि बढ्छ। साउनको लुतो फाल्ने परम्पराबाट शुरू भएको यो पर्वमय क्रम दशैं तिहार छठ हुँदै माघे संक्रान्तिसम्म निरन्तर चलिरहन्छ। नेपाली समाजमा साउनले चाडपर्वको ढोका खोल्ने र माघले त्यसलाई विदाई गर्ने सांस्कृतिक मान्यता रहेको छ। त्यसैले साउन केवल वर्षाको महिना मात्र होइन, आस्था, परम्परा, रमाइलो र सामुदायिक एकताको शुरूआतको प्रतीक पनि हो, जसले वर्षभरि नेपाली समाजलाई चाडपर्वको उत्साहमा बाँधी राख्छ। संस्कृतिविद वीणा पौडेल:
1: चाडपर्वमा एक्लै बसेर खाँदैनौँ, हामी सबै सँगसँगै बसेर जे खाए पनि पारिवारिक जमघट सँगै खाने चलन हो। साथीभाइसँगको रमाइलो र मनोरञ्जन, पारिवारिक जमघट, यो सबै चिजको सम्मिश्रण भनेको नै हाम्रो पर्व हो। यो चाहिँ नि कृषिसँग पनि जोडिएको छ, यसका विभिन्न वैज्ञानिक पक्षहरू छन्। चाडपर्व जुन महिनामा सुरु हुन्छ त्यो महिनामा के को विशेषता हो, चिसोसँग बस्ने हो कि पानीसँग काम गर्न जानुपर्ने भएर तिउरीहरू मेरीहरू लगाएर पानीमा बस्ने चलन भयो, त्यो चिजसँगको सम्बन्ध भयो। त्यस्तै गरिकन खानपानको चिजहरू पनि कुन बेला हामीलाई कुन चिजको आवश्यकता पर्छ, कुन बेला बढी बलको आवश्यकता पर्छ, यसरी मिलाइएको हुनाले यो सही अनुसार यो पनि जोडिएको छ।
2: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: आज राति र भोलि देशका धेरै ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना, पछिसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाव,
2: सार्वजनिक खरिद ऐन संशोधन पछि निर्माण व्यवसाय उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा,
0: साउन लागेसँगै चाडपर्वको मौसम पनि शुरू, परिवार परम्परा र प्रकृतिलाई जोड्न चाडपर्वको सांस्कृतिक महत्व,
2: भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम एकको सफल प्रक्षेपण, थुप्रै प्राविधिक परीक्षणमा सहयोग पुग्ने,
0: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपाल तेस्रो, विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान पाउने 3 बजे फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुकलागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, सुकलागण्डकी चार, दुलेगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856308385।
10: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, सुकलागण्डकी 6, खैरेनी 4 तनहुँ।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
10: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँच्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
6: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
7: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
5: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848664145।
2: यसपालिको फिफा विश्वकप 2026 फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एन्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौ। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 1:15 प्रवेश निशुल्क।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 का प्रिमियम सेक्सन का क्वालिटी का कपड़ाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउस को आडेमा।
3: सम्पर्क मोबाइल 98575619 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको आइफोन हातमा लिएर?
0: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654-14-050, मोबाइल 98463-23811। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
5: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
5: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलाधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565 63 175 98 560 63 175।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। सरकारको नियतमा कुनै पनि शंका नभएको राष्ट्रपति सभापति लामिछानेको प्रस्तुति। सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको टिप्पणी। कांग्रेसमा विभाजनको संकेत। देउवा समूहले राष्ट्रिय भेला बोलाउँदै तनहुँसहित 23 जिल्लामा आज राति र भोलि ठूलो वर्षाको सम्भावना। राति सवारी साधन सञ्चालन गर्न नपाइने। पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न 4 विदेशी सहित 9 जना पक्राउ। 25 तोला भन्दा बढी सुन र 2,01,000 रूपियाँ भन्दा बढी नगद बरामद। पर्वतमा ट्याक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 1 जना घाइते। भदौ पहिलो साता गाछीपानीमा हुने शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 तयारी शुरू। भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 सफल प्रक्षेपण र विश्वकप फुटबलको तेस्रो स्थानको लागि फ्रान्स र इङ्ल्याण्ड खेल्दै। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताउनु भएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, सरकारको निर्णयहरूमा कहिलेकाहीँ समस्या हुन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। राम्रो गर्दा पनि 2-4 निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ। सरकारले कसैको लागि लाभ हुने खालका निर्णयहरू गर्दा हानि भएको भए त्यस्ता निर्णयहरू परिवर्तन गर्न सकिने उहाँको भनाइ थियो। उहाँले पार्टी गलत बाटोमा गयो भने खबरदार गर्न नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ़दै गएको बताउनु भएको छ। पार्टीको खाँडादेवी काठमाडौँ सम्पर्क मंचले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्र नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ़दै गएको बताउनुभयो। निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाँले पूर्णरूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गर्नुभयो। डीटीआई नजिकको सरकारले जनताको आशा र भरोसालाई झन निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठूलो रहने उहाँले बताउनुभयो। उहाँले आफूहरूको चाहना सरकार 5 वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा 5 वर्ष टिक्ने संकेत नदेखेको तर्क गर्नुभयो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। यही निष्कर्षसँगै समूहले आगामी रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउने तयारी अघि बढ़ाएको छ। चुनदेवी स्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा आज बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको अवस्था, बीपी स्मृति दिवसको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो। बैठकपछि नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षसँग सहमतिको सम्भावना अत्यन्तै न्यून भएको बताउनुभयो। उहाँको अनुसार साउन 24 29 गतिभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ। मिल्ने सम्भावना अब 99% देखिँदैन भनी भन्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। हिमालय बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरी निर्णयबारे जानकारी गराइसकेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले दलको निर्णयबारे मुख्यमन्त्रीज्यूलाई पनि आवश्यक निर्देशन मुख्यमन्त्रीज्यूलाई जानकारी गराइसकेका छौं। हाम्रा मन्त्रीज्यूहरूलाई पनि आवश्यक निर्देशन दिइसकेको छ। सरकारमा रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसद दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी पनि गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीहरूलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौँडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसद दलको कार्यालयले जनाएको छ। देशका 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। आज राति र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँच थर इलाम झापा शंखसभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितौन धादिङ गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ म्याग्दी स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। पर्वतमा शनिबार आज ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुसुमाबाट ज्ञातीको साइकल चोकतर्फ जाँदै गरेको गएक त 7273 नम्बरको ट्र्याक्टर कुसुमा नगरपालिका 9 एकोहोरे पाट स्थित दोबिल्ला फलेवास सड़क खण्डबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा ट्र्याक्टर चालक कुसुमा 7 निवासी 28 वर्षीय सुजय नेपाली र ट्र्याक्टरमा सवार कुसुमा 9 साइकल चोकका 14 वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। दुर्घटना लगत्तै घाइते भएकालाई तत्काल उद्धार गरी प्रवेश अस्पताल पर्वत पुर्याइएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो। तनहुँमा शान्ति सुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा 25 जना शंकास्पद व्यक्ति नियन्त्रणमा परेका छन्। निर्माती आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वीप अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन, रोकथाम तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले एकसाथ निगरानी र जाँच गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी न्याय उपपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, संवेदनशील स्थान तथा आपराधिक गतिविधिको सम्भावना रहेका क्षेत्रमा विशेष निगरानी बढ़ाइएको थियो। अभियानका क्रममा शुक्रबार नियन्त्रणमा लिएका 25 जनामाथि आवश्यक अनुसन्धान अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने समूहमा विदेशी नागरिकको समेत संलग्नता देखिएको छ। पछिल्लो समय भएका चोरीका घटनामा संलग्न विदेशी र नेपाली गरी 9 जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। प्रहरीले भारतको उत्तर प्रदेश अशोकपुरका 23 वर्षीय राहुल निषाद र महाराष्ट्रको सोलापुर घर भएका 40 वर्षीय हनुमन्त जाधवलाई नियन्त्रणमा लिएको छ। चोरी अभियोगमै चीनको गुन्जाउका 30 वर्षीय वेन ली र सान दोङका 37 वर्षीय वाङ लियान्दिङलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कासीका प्रहरी न्याय उपपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसैगरी 5 जना नेपाली पनि चोरी आरोपमा पक्राउ परेका छन्। स्याङ्जाको चापाकोट 3 घर भएका 42 वर्षीय राजकुमार विग, कासीको अन्नपूर्ण गाउँपालिका 7 का 50 वर्षीय खिमबहादुर केसी, अर्घखाँचीको भूमिका स्थान नगरपालिका 3 का 29 वर्षीय अशोक पोखरेल, पोखरा 16 द्वीपका 51 वर्षीय केशव बहादुर पाइजार, बागलुङ नगरपालिका 12 का 27 वर्षीय अनिल विकालाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट 27 तोला सुनका गरगहना, 9 थान मोबाइल बरामद गरिएको छ। यसैगरी एउटा स्मार्ट वाच, एउटा ल्यापटप र 2,01,220 रूपियाँ नगद पनि प्रहरीले बरामद गरेको छ। पछिल्लो 2 सातामा श्रृंखलाबद्ध रूपमा चोरी गर्नेहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पासवानले बताउनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने, सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
17: सुन्दर अटोक्स ए महाशोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 9856035921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्ने, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
1: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
24: अब बाँकी समाचार सुन्नुहोस्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि साउन महिनाभित्रै छूट भएका निवेदन पुनः खुला गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। तनहुँ क्षेत्र 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रायलसँग छलफल गरी आवेदन खुला गर्ने अधिकार जिल्ला तहमा प्रत्यायोजन गर्न अनुरोध गर्नुभएको हो। सांसद नेउपानेले जिल्लाको विकास खर्च वृद्धि तथा सुकुम्बासी व्यवस्थापनका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसँग समेत विशेष छलफल गर्नुभएको छ। गत आर्थिक वर्षमा विकास बजेट अपेक्षा अनुसार खर्च हुन नसक्नुका कारणबारे समीक्षा गर्दै चालू आर्थिक वर्षमा पूँजीगत खर्च बढ़ाउने उपायका विषयमा केन्द्रित गरेर छलफल भएको थियो। छलफलको क्रममा सांसद नेपालीले साउन 5 गते आयोजना हुने कार्यले तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। विकास आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै भूमि सम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग आवश्यक समन्वयलाई निरन्तरता दिने उहाँको भनाई छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 2 स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम गाछीपानीमा शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 हुने भएको छ। बौद्ध 1-8 गतेसम्म सो महोत्सव हुने भएको हो। आज धाम परिसरमा आयोजित तयारी भेलाले ठाकुर प्रसाद शास्त्रीको मूल संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। साथै विभिन्न उपसमिति 25 वटा उपसमिति गठन गरिएको छ। मूल समारोह समितिको उपसंयोजकमा होमनाथ लम्साल अर्जुन, पार्वती पौडेल चयन हुनुभयो। कार्यपालिका सदस्य रीता नेपाली जनप्रतिनिधि तर्फबाट मूल समारोह समितिको सदस्यमा चयन हुनुभयो। भेलाले आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शिव कर्तौला, प्रचार प्रसार उपसमितिमा हरि खरेल, भान्सा व्यवस्थापन उपसमितिमा ऋषिराम पौडेल, मंच व्यवस्थापन उपसमितिमा शंकर पन्त, अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिमा विनोद वाग्ली, सुरेन्द्र पौडेल, स्थानीय भजन कीर्तन उपसमितिमा भूलबुली बाराई भजन समूह, युवा परिचालन उपसमितिमा पुष्पराज सापकोटा, अतिथि सत्कार उपसमितिमा गाछीबानी आमा समूह, यातायात व्यवस्थापन उपसमितिमा मंगलबहादुर भुजेल, सामाजिक संस्था समन्वय उपसमितिमा सुमन सापकोटा, ज्येष्ठ नागरिक समन्वय उपसमितिमा पूर्णबहादुर भण्डारी, व्यवसाय समन्वय उपसमितिमा विनोद ढुंगाना, पूजा व्यवस्थापन उपसमितिमा तुलसी ढुंगाना, झाँकी व्यवस्थापन उपसमितिमा परशुराम सापकोटा, तुलादान व्यवस्थापन उपसमितिमा टीकाराम लम्साल, आगन्तुक व्यवस्थापन उपसमितिमा सन्तु ढुंगाना, सहकारी तथा वित्तीय व्यवस्थापन उपसमितिमा रामजी पौडेल, दानवीर अभिलेख उपसमितिमा बालकृष्ण लम्साल, सरसफाई उपसमितिमा विष्णु लम्साल, साउन्ड सिस्टम व्यवस्थापन उपसमितिमा देवेन्द्र ढुंगाना, विशिष्ट व्यक्ति आगमन सूचना उपसमितिमा त्रिलोचन लम्साल, विद्युत उपसमितिमा नारायण पौडेल, वाचक समन्वय उपसमितिमा सुषमा देवी खत्री, कानूनी सल्लाहकार उपसमितिमा चेतनारायण पौडेल तथा स्वास्थ्य तथा आपतकालीन सेवा समितिको जिम्मेवारी तनहुँ हस्पिटललाई प्रदान गरिएको छ। यसैगरी कलश यात्रा उपसमितिको जिम्मेवारी नवज्योति आमा समूह गाछीपानीलाई, गौ संरक्षण तथा सुचार उपसमितिको संयोजकमा ऋतु भाई, बोलबम परिचालन उपसमिति गठन गरिएको जनाइएको छ। महोत्सवका अवसरमा प्रसिद्ध प्रवर्तक विदुषी आचल बसेलबाट दैनिक धार्मिक प्रवचन हुनेछ। साथै बोलबम धार्मिक यात्रा, कलश यात्रा, शिव पूजन, रुद्राभिषेक, भजन कीर्तन, झाँकी प्रदर्शन, तुलादान तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका एक बेगामा वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। भवन निर्माण भएसँगै सेवा प्रवाह सहज भएको छ। तीन वर्ष अघि गाउँपालिकाले करिब 1,50,00,000 रूपियाँ लागतमा भवन निर्माण थालेको थियो। गाउँपालिकाले भवन निर्माण लागि आर्थिक वर्ष 80-81 50,00,000 रूपियाँ, 81-82 55,00,000 रूपियाँ, 82-83 34,00,000 रूपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो। वडा कार्यालयको परिसरमा सबै साधन पार्किङ स्थल प्रवेशद्वार निर्माणका लागि स्थानीयहरू 6,00,000 रूपियाँ चन्दा सहयोग समेत गरेका छन्। भूकम्प प्रतिरोधी क्षमता भएको 9 कोठा भएको सवाल सहितको 2 तले भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज भएको बताइएको छ। पहिरोको जोखिमका कारण शनिबार रातिदेखि बेनी दरबङ र बेनी जोमसुङ सड़कमा सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ। पहिरोको जोखिम भएकाले रातको समयमा सवारी साधन सञ्चालन नगर्न प्रशासनले सबैमा सूचना जारी गरेको हो। संघीय सरकारका विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री डाक्टर महावीर पुनले जिल्लाको पश्चिम भेगलाई सड़क सञ्जालसँग जोड्ने बेनी दरबङ ताकम मुना जलजला सड़क अन्तर्गत बेनी नगरपालिका 4 स्थित थापरखेत भीरको पहिरो अवलोकन गर्नुभएको छ। मन्त्री भएपछि पहिलोपटक शनिबार बिहान गृह जिल्ला पुग्नुभएका मन्त्री पुनले वर्षौंदेखि दुःख दिइरहेको पहिरोको अवलोकन गर्नुहुँदै 1 वर्षभित्र पहिरो नियन्त्रण गरी नियमित रूपमा सड़क सञ्चालनमा ल्याउने बताउनुभयो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पूर्वाधार विकास कार्यालय म्याग्दीका सब इन्जिनियर रविन्द्र चोखाल सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र सर्वसाधारणहरूसहित पहिरो अवलोकन गर्न पुग्नुभएका मन्त्री पुनले पहिरो पछ्याउने उपकरणको व्यवस्था गरेर नियमित रूपमा सड़क सञ्चालनमा ल्याउन निर्देशन समेत दिनुभयो। गोर्खाको पालुङटा नगरपालिकामा असिना र हावाहुरीका कारण प्रमुख नगदे बालीका रूपमा रहेको लिचीको उत्पादन यस वर्ष 90% घटेको छ। फूल फुल्ने समयदेखि नै मौसम प्रतिकूल भई अधिकांश बोटबाट फूल झरेका कारण उत्पादनमा भारी गिरावट आएको हो। नगरपालिकाका कृषि शाखा प्रमुख संकल्प नेउपानेका अनुसार पालुङटारका 192 व्यवसायी किसानले लगाएका लिचीका बोटले यस वर्ष फल दिन सकेनन्। तीमध्ये करिब 30% किसानका लिचीका बोट नै पूर्ण रूपमा नष्ट भएका छन्। गत आर्थिक वर्ष पालुङटारका किसानले 150 हेक्टर क्षेत्रफलबाट 1,716 मेट्रिक टन लिची उत्पादन गरेका थिए, तर यस वर्ष उत्पादन करिब 90% घटेको पालुङटार नगरपालिका कृषि शाखाले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय समाचार। भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोपेसले भारतको पहिलो निजी अभिटल रकेट विक्रम 1 सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटमा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे पनि उडान हुनुभन्दा झण्डै 5 मिनट पहिले काउन्टडाउन रोकिएको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो परीक्षण उडानलाई मिशन आगमन नाम दिइएको छ। खेल समाचार। विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इङ्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इङ्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट बाहिरे पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राख्नु भएको छ। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहनु भएको छ। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौड़मा अगाडि हुनुहुन्छ। विश्वकपको उपाधिक लागि आइतबार मध्यराति 1:45 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। लियो क्लब अफ दुलेगुडा खरिङ सिटीको आयोजनामा भएको जिल्ला स्तरीय डिजे लिङ्क लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर 19 तर्फको उपाधि दीपन राणाले जित्नु भएको छ। अण्डर 19 छात्रतर्फ स्नेह कार्कीले उपाधि जित्नुभयो। यसैगरी अण्डर 13 तर्फको उपाधि कृष्ण थापाले पाउनुभयो। अण्डर 19 छात्रतर्फ आकाश थापा द्वितीय र नेल्सन गुरूङ विशाल मह तृतीय हुनुभयो। अण्डर 19 छात्रतर्फ मनिषा तामाङ द्वितीय र दीपसिका गडाल र मन कुमारी तामाङ तृतीय हुन सफल हुनुभयो। 13 वर्ष मुनितर्फ सन्तोष परिया द्वितीय र सक्षम गुरूङ र सुदीप थापा तृतीय हुन सफल हुनुभयो। सबै विधामा प्रथम हुनेले नगद 5,000, द्वितीयले 3,000, र तृतीयले नगद 2007 सील मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजेतालाई शुक्लागण्डकी नगरपालिका नम्बर 6 का वडा अध्यक्ष बुधबार थापाले पुरस्कार प्रदान गर्दै यो क्लबले शुक्लागण्डकीमा खेल क्षेत्रको प्रबन्धनका लागि राम्रो शुरूआत गरेको बताउनुभयो। खरिङटार मगर समाज भवन खरिङटारमा भएको प्रतियोगितामा जिल्लाभित्रका 70 विद्यार्थीको सहभागिता रहेको खेल संयोजक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। विद्यार्थीमा अनुशासन स्वास्थ्यसँगै खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो। यो क्लबका अध्यक्ष भैरव आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ शुक्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुङ्गाना, क्लबका पूर्व अध्यक्ष विपिन वाग्ले लगायतले बोल्नु भएको थियो। कार्यक्रम संचालन क्लब सदस्य सन्ध्या खनालले गर्नुभएको थियो। क्लबले जीपी कोरेला राष्ट्रिय अस्वास्थ्य प्रशास उपचार केन्द्रमा प्रत्येक महिनाको 8 गते आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: सरकारको नियतमा कुनै पनि शंका नभएको राज्यसभा सभापति लामिछानेको प्रस्तुति जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको टिप्पणी कांग्रेस विभाजनको संकेत कांग्रेसमा विभाजनको संकेत देउवा समूहले राष्ट्रिय भेला बोलाउँदै तनाउसहित 23 जिल्लामा आज राति र भोलि ठूलो वर्षाको सम्भावना विभिन्न जिल्लामा सवारी साधन सञ्चालन गर्न नपाइने पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न 4 विदेशी सहित 9 जना पक्राउ 25 तोला भन्दा बढ़ी सुन र 2,01,000 रूपियाँ भन्दा बढ़ी नगद बरामद पर्वतमा ट्रयाक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गयो 1 जना घाइते भदौ पहिलो साता काछीपानीमा हुने शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 तयारी शुरू भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 को सफल प्रक्षेपण र विश्वकप फुटबलको तेस्रो स्थानको लागि भोलि बिहान फ्रान्स र इङ्ल्याण्ड खेल्दै अवस्थ हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ हामीलाई सुन्दै गर्नुहोला नमस्कार
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन् यदि छन् भने हामीलाई जानकारी दिनुहोला हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz
3: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
4: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
4: फोन गर्नुहोस् 0965905

0: एकमात्र फेन्सी पसल स्मृति फेन्सी
1: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0625707044
2: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510002
4: मोबाइल नम्बर 9856084666।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 98562928938 र 98028922938।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562648452।
11: एन्टरटेनिङ द नेसन।

0: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला सुक्ला गण्डकी नगरपालिका पाँच फुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु?
1: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै
2: राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
1: मोबाइल 9856055770।
4: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9846080 29। दमौली शाखाको लागि सम्पर्क 9807613425।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
0: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
11: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
12: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
11: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
12: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
11: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
12: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
11: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
12: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
11: माटो नरहे रूख बिरुवा कहाँ हुन्छ र रूख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रूख बिरुवाको संरक्षण गरौं।
12: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
11: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
12: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0555361175 98563175।
13: यसपालीको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 12:45 प्रवेश निशुल्क।
14: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
15: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
14: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
15: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
12: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
14: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461168 98235527763।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला रातिको ठिक 8 बज्यो.

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23811।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथी

0: नम्बर 98-2-61-5207 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
2: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
2: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
5: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
6: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98-560-30-324।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौंडा भित्री बजार। फोन नम्बर 0-65-70-290, मोबाइल नम्बर 98-460-81-457 र 98-136-26-032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरी म पनि अब नातिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट डोरम्याट टन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक।
12: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0-65-70-225, मोबाइल 98-560-33-878, 98-461-658।
13: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
1: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 98-171-16-069।

0: 06725229
1: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98143322 98087179

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068
6: 9856062068।
7: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
8: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
9: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
8: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
7: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
8: थप जानकारीको लागि 0665631130।
7: कृषि विकास कार्यालय तनहुँ, दमौली।
10: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9856600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856633098 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
12: त
2: तनहू सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: शुक्ला गण्डकी FM 97.6।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: मलाई
1: हेर्न त उयो क्या प्लिज ल जाम जति कहाँ जाम हामी जाम
2: हेर्दै गर न
3: आउनु न दाई

0: अरे गुरुजी, यिनीहरू को अन्त?
1: यिनीहरू त यही पाखा पखेरामा हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुस् आउनुस् यता हो यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
4: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
9: यस पालीको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एन्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौडाको भित्री बजारमा बुधबार राति 1:15 बजे, प्रवेश निशुल्क।
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि।
11: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार,
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
12: ओमकार,
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स। जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।

0: 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा,
2: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पंचकन्या का एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इंडियन जैकर कंपनी का धारा लगायत संपूर्ण निर्माण संबंधी सामान चाहिए में हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
13: होइन यसो आमा चाहिँ कहाँबाट छलेको
14: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाहिँ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्ला कन्टेकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklakantakiefm.com लगइन गर्नुका साथै हाम्रो पत्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पर्वतमा शनिबार ट्रेक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुस्माबाट ग्यादीको साइकल चोकतर्फ जाँदै गरेको G173 नम्बरको ट्रेक्टर कुस्मा नगरपालिका 9 एकहोरोपाठ स्थित दोपिल्ला फलेवा सड़क खण्डमा करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा ट्रेक्टर चालक कुष्मा नगरपालिका 7 निवासी 28 वर्षीय सुजन नेपाली र ट्रेक्टरमा सवार कुष्मा 9 साइकल चोका 14 वर्षीय शिशिर लामी छानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवर्तले जानकारी दिएको छ। दुर्घटना लगायत घाइते भएकाहरूलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल पर्वत पुर्याइएकोमा दुईजनालाई चिकित्सक मृत्युको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले बताउनुभयो। तनावमा शान्ति सुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा 25 जना शंकास्पद व्यक्ति नियन्त्रणमा परेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वेप अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत तलाको औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनहरूको अनधिकृत दोहन, रोकथाम तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले 1-7 निगरानी र 5 चार्ज गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक प्रभुटिचेक गरेको प्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, संवेदनशील स्थान तथा आदि अपराधिक गतिविधिहरूको सम्भावना रहेका क्षेत्रमा विशेष निगरानी बढ़ाइएको थियो। अभियानका क्रममा शुक्रबार नियन्त्रणमा लिएका 25 जना मध्ये आवश्यक अनुसन्धान अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। काशीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने समूह विदेशी नागरिकको समेत संलग्न देखिएको छ। पछिल्लो समय भएका चोरीहरूका घटना संलग्न विदेशी र नेपाली नागरिक गरी 9 जनालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ। प्रहरीले भारतको उत्तर प्रदेश ओसो कपूरका 23 वर्षीय राहुल अनि सादर र महाराष्ट्रको सोलोपुर घर भएका 40 वर्षीय हनुमन्त जधवाललाई नियन्त्रणमा लिएको छ। चोरी अभियोगमै चीनको गोन्जाउका 30 वर्षीय बेङली र सान्दुङका 37 वर्षीय वाङ लियान्दीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायक परिचालक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसै गरी 5 जना नेपाली पनि चोरी आरोपमा पक्राउ परेका छन्। पोखरा स्याङ्जाको चापाकोट 3 का घर भएका 42 वर्षीय राजकुमार विक कास्की कर्णपुरका पालिका 7 का 50 वर्षीय खिम्बा दुर्गेशी अर्घखाजीको भूमिका स्थान नगरपालिका 3 का 29 वर्षीय अशोक पोखरेल पोखरा 16 दीपका 51 वर्षीय केशव बहादुर पाइजा र बाग्लो नगरपालिका 12 का 27 वर्षीय अनिल विकलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट 27 तोला सुनका गरगहना, 9 थान मोबाइल बरामद भएको छ। यसै गरी एउटा स्मार्ट वाच, एउटा ल्यापटप, 2,01,220 रुपियाँ नगद पनि प्रहरीले बरामद गरेको छ। पछिल्लो 2 सातामा श्रृङ्खलाबद्ध चोरीमा चोरी गर्नेहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पासवानले बताउनुभयो। सुकुमासी तथा अव्यवस्थित बसवासीहरूको समस्या समाधानका लागि 3 महिनाभित्र छुट्टै छुट भएका आवेदन पुनः खुल्ला गर्ने तयारी अगाडि बढ़ाइएको छ। तनुसार नम्बर 2 का प्रतिनिधि सभा सदस्य शेरबाबु नेपालले भूमि व्यवस्था सहकारी तथा गरीब निवारण मन्त्री प्रतिभा रावसँग छलफल गरी आवेदन खुल्ला गर्ने अधिकार जिल्ला तहमा प्रयोजन गर्न अनुरोध गरिएको हो। सांसद नेपालले जिल्लाको विकास खर्च वृद्धि तथा सुकुमवासी व्यवस्थापनको विषयमा तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीसँग समेत विशेष छलफल गर्नुभएको छ। रुखो शुक्लागढी कि नगरपालिका दुई श्री मुक्तिनाथ शुक्ला गण्डकी जीवन धाम गाछे पानीमा शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 हुने भएको छ। भदौ 1 गतेदेखि 8 गतेसम्म सो महोत्सव हुनेछ। शनिबार धाम परिसरमा आयोजित तयारी भेलाले ठाकुर प्रसाद शास्त्रीको मूल समय जगत्तामा मूल समारोह समिति गठन गरिएको छ। साथै विभिन्न 25 उपसमिति गठन गरिएको छ। मूल समारोह समितिको उपसंयोजकमा होमनाथ लम्साल र प्रति पौडेल चयन भएका छन्। पालिका सदस्य सीता नेपाली जनप्रतिनिधिहरूको तर्फबाट मूल समारोह समितिको सदस्यमा चयन भएका छन्। बिमाले आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शिवगर्दौला प्रचार प्रसार उपसमितिमा हरि खरेल, भान्सा व्यवस्थापन उपसमितिमा ऋषिराम पौडेल, मञ्च व्यवस्थापन उपसमितिमा शंकर पन्त, अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिमा विनोद वाग्ले र सुरेन्द्र पौडेल, स्थानीय भोजन कीर्तन उपसमितिमा बुलबुले बारे भोजन समूह, युवा परिचालन उपसमितिमा पुष्पराज सापकोटा, अतिथि सत्कार उपसमितिमा गाछे पानी आमा समूह, यातायात व्यवस्थापन उपसमितिमा मंगलबहादुर भुजेल, सामाजिक समन्वय उपसमितिमा सुमन सापकोटा, ज्येष्ठ नागरिक समन्वय उपसमितिमा पूर्ण बहादुर भण्डारी, व्यवसाय समन्वय उपसमितिमा विनोद ढुङ्गाना, पूजा व्यवस्थापन उपसमितिमा तुलसी ढुङ्गाना, झाँकी व्यवस्थापन उपसमितिमा पशुराम सापकोटा, तुलादान व्यवस्थापन उपसमितिमा टीकाराम लम्सा, आगन्तुक व्यवस्थापन उपसमितिमा सन्तु ढुङ्गाना, सहकारी तथा वित्तीय व्यवस्थापन उपसमितिमा रामजी पौडेल, दानवीर अभिलेख उपसमितिमा बालकृष्ण लम्सा, सरसफाई उपसमितिमा विष्णु लम्सा, संसिष्ट व्यवस्थापन उपसमितिमा देवेन्द्र ढुङ्गाना, विशिष्ट व्यक्ति आगमन सूचना उपसमितिमा त्रिलोचन लम्साल, विद्युत उपसमितिमा नारायण पौडेल, वाचक सम्बन्ध उपसमितिमा सुषमा देवी खत्री, कानूनी सल्लाहकार उपसमितिमा चेत नारायण पौडेल तथा स्वास्थ्य तथा आपतकालीन सेवा समितिले एक जिम्मेवारी तनौसेवा हस्पिटललाई प्रदान गरिएको छ। कलश यात्रा उपसमितिको जिम्मेवारी नवरत्न नवजोतनी आमा समूह गाछे पानीलाई गौ समाचार तथा सुसार उपसमितिको संयोजक ऋतु भुवाई तथा बोलबम परिचालन उपसमितिमा समेत गठन गरिएको आयोजकले जनाएको छ। उपसमिति समेत गठन महोत्सवमा प्रसिद्ध वाचक विदुषी आचार्य बसेलबाट दैनिक धार्मिक प्रवचन हुनेछ। साथै बोलबम यात्रा, कलश यात्रा, सेवा पूजा, रुद्राभिषेक, भजन कीर्तन, झाँकी प्रदर्शनी, ठूला दान तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। खेल समाचार लियो। क्लब अफ दोलेगोडा खैरिने सिटीको आयोजना गरेको जिल्ला स्तरीय डिजलिङ्क बिलियो ब्याडमिन्टन प्रतियोगिताको अन्डर 19 सर्वक उपाधि दीपन राणाले जितेका छन्। अन्डर 19 छात्रतर्फ स्नेह कार्कीले उपाधि जितेका छन्। यसै गरी अन्डर 13 उपाधि कृष्ण थापाले पाएका छन्। अन्डर 19 छात्रतर्फ आकाश थापा तृतीय, नेलसन गुरूङ र विशाल महत तृतीय भएका छन्। अन्डर 19 छात्रातर्फ मनिषा तामाङ द्वितीय, शिखा गडाल र मन कुमारी तामाङ तृतीय भएका छन्। 13 वर्ष मुनिका थापा सन्तोष परियार प्रथम द्वितीय, सचेम गुरूङ र सुदीप थापा तृतीय भएका छन्। सर्वविधाहरूको प्रथम भएसँगै नगद पुरस्कार 5,000, द्वितीयले 3,000 र तृतीयले नगद 2,000 सिलिमिटर पढापत्र प्राप्त गरेका छन्। हवस् साम्राज्यसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षिका सम्पूर्ण हुने सँगै म हरिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुन्छ। तिनजेलसम्मको लागि सपरिवार दिनुहोस्। राम्रोसँग जल ढोकाको चुकु लगर सुतला, औषधि खान बाँकी छ भने विनस्ती खाएर सुतला, साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ लाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बजे

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460594540।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
5: पण्डित बहादुर सुन, पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
7: दाइ, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98560333098 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: हाम्रो
10: घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
14: शुक्ला गण्डकी एफएम 97.6
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
17: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बन्केवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल साउन महिनाको 3 गते आइतबार असार शुक्ल पक्षको पञ्चमी तिथि, अंग्रेजी मिति अनुसार जुलाई 19 तारीक सन् 2026, नेपाल सम्मत 1146, सूर्यदेव बिहान 5:20 भयो भने सूर्यास्त साँझ 7:01 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

सरकारको नियतमा कुनै पनि शंका नभएको राष्ट्रपति सभापति लामी छानेको प्रश्नप्रति जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराश बढ़दै गएको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको टिप्पणी, कांग्रेसमा विभाजनको संकेत, युवा समूहले राष्ट्रिय भेला बोलाउँदै तनाव सहित त्यही जिल्लामा हिजो राति र आज ठूलो वर्षाको सम्भावना, विभिन्न जिल्लामा सवारी साधन सञ्चालन गर्न नपाइने, पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न चार विदेशी सहित 9 जना पक्राउ, 25 तोला भन्दा बढ़ी सुन र 2,01,000 रूपियाँ भन्दा बढ़ी नगद बरामद, पर्वतमा ट्राक्टर दुर्घटना आउँदा 2 जनाको मृत्यु, 1 जना घाइते, भदौ पहिलो साता गाछे पानीमा हुने शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 को तयारी शुरू, भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 को सफल प्रक्षेपण, र विश्वकप फुटबलमा बुकायो साकाको ह्याट्रिकमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो.

अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतका सभापति रवि लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताउनु भएको छ। शुक्रबार औतका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताउनु भएको। उहाँले भन्नुभयो सरकारको निर्णयहरूमा कहिलेकाहीँ समस्या हुन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भन्ने कहाँ करेक्सन गर्ने, नियत करेक्सन गर्न गाह्रो हुन्छ। राम्रो गर्दा पनि दुई चारवटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ। सरकारले कसैका लागि लाभ हुने खालका निर्णयहरू गर्दा हानि भएको भए त्यस्ता निर्णयहरू परिवर्तन गर्न सकिने उहाँको भनाइ थियो। उहाँले पार्टी गलत बाटोमा गयो भन्ने खबरदार गर्न नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका उज्यालो नेपाल पार्टीका उनेपाका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताउनु भएको छ। पार्टीको खाडा देवी काठमाण्डु सम्पर्क मञ्चले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्रै नभई उद्योग व्यवसायमा समय सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ़दै गएको बताउनु भएको। निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्महत्या गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाँले पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गर्नुभयो। दुई तिहाई नजिकको सरकारले जनताको आशा र भरोसालाई झन निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्दतिर जाने सम्भावना ठूलो रहने उहाँले बताउनुभयो। उहाँले आफूले चाहेर आफूहरूको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत नदेखिएको तर्क गर्नुभयो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवल समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। यही निष्कर्षसँगै समूहले आगामी रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउने तयारी अघि बढ़ाएको छ। चुनदेवी स्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेताका पूर्ण बहादुर खड्काको नेतृत्वमा शनिबार बसेको देवल समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको अवस्था, बीस मिनट दिवसको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो। बैठकपछि मीन बहादुर र विश्वकर्माले संस्थापन पक्ष संघ सहमतिको सम्भावना अन्त्य अत्यन्तै न्यून भएको बताउनुभयो। उहाँको अनुसार साउन 24 देखि 29 गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ। मिल्ने सम्भावना अब 99% देखिँदैन उहाँले भन्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संघीय दलका नेता जगन्नाथ थपलियाले शनिबार मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसकेको बताउनुभयो। उहाँले भन्नुभयो हामीले दलको निर्णयबारे मुख्यमन्त्रीज्यूलाई जानकारी गराइसकेका छौं। हाम्रा मुख्यमन्त्रीज्यूहरूलाई पनि आवश्यक निर्देशन दिइसकेका छौं। सरकारमा रहेका एमालेका 6 जना मन्त्रीहरूलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले हिजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी पनि गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीहरूलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको सांसद दलको कार्यालयले जनाएको छ। देशका 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। शनिबार आइतबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार पाँचथर, रिलाम, झापा, शंखसभा, तेह्रथुङ, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की पर्वत, तनहुँ, बागलुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आगमनमा रोक लगाइएको छ। पर्वतमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 1 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुस्माबाट ग्यादीको साइकल चोकतर्फ जाँदै गरेको क 73 नम्बरको ट्र्याक्टर कुस्मा नगरपालिका 9 एकोहोरो पाटा स्थित दुबिल्ला फलेवास सड़क खण्डबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा ट्र्याक्टर चालक कुस्मा 7 निवासी 28 वर्ष सुजन नेपाली, ट्र्याक्टरमा सवार कुस्मा 9 साइकल चोका 14 वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। दुर्घटना लगत्तै घाइते भएकालाई तत्कालै उद्धार गरी गण्डकी अस्पताल प्रदेश पुर्याइएकोमा 2 जनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले बताउनुभयो।
तनावमा शान्ति सुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा 25 जना शंकास्पद व्यक्तिहरू नियन्त्रणमा परेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माताहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वीप अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनहरूको अनाधिकृत दोहन रोकथाम तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले एकसाथ निगरानी र जाँच गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, संवेदनशील स्थल तथा अपराधिक गतिविधिहरूको सम्भावना रहेका क्षेत्रमा विशेष गरी निगरानी बढ़ाइएको थियो। अभियानका क्रममा शुक्रबार नियन्त्रणमा लिएका 25 जनामाथि आवश्यक अनुसन्धान अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने समूहमा विदेशी नागरिकको समेत संलग्नता देखिएको छ। पछिल्लो समय भएको चोरीका घटनामा संलग्न विदेशी र नेपाली गरी 9 जनालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ। प्रहरीले भारतको उत्तर प्रदेश अशोकापुरका 23 वर्षीय राहुल अनि सात्र र महाराष्ट्रको सोलापुर घर भएका 40 वर्षीय हनुमन्त धवालाई नियन्त्रणमा लिएको छ। चोरी अभियोगमै चीनको गोन्जाउका 30 वर्षीय बेन्ली र सान्दोङका 37 वर्षीय वाङ लियादिङलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसै गरी 5 जना नेपाली पनि चोरी आरोपमा पक्राउ परेका छन्। चांग्राको चापाकोट घर 3 घर भएका 42 वर्षीय राजकुमार विक, कास्की कर्णपूर्ण नगरपालिका 7 का 50 वर्षीय खिमबहादुर केसी, अर्घाखाँचीको भूमि स्थान नगरपालिका 3 का 29 वर्षीय अशोक पोखरेल, पोखरा 16 दीपका 51 वर्षीय केशव बहादुर पाइजा र बागमु नगरपालिका 12 का 27 वर्षीय अनिल विकलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट 27 तोला सुनका गरगहना र 9 थान मोबाइल बरामद गरिएको छ। यसै गरी एउटा स्मार्ट वाच, एउटा ल्यापटप, 2,01,220 रूपियाँ नगद पनि प्रहरीले बरामद गरेको छ। पछिल्लो 2 सातामा श्रृंखलाबद्ध रूपमा चोरी गर्नेहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पासवानले बताउनुभयो। भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि साउन महिनाभित्रै छुट भएका आवेदनहरू पुनः खुल्ला गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानीले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग छलफल गरी आवेदन खुल्ला गर्ने अधिकार जिल्ला तहमा पर्यट आयोजन गर्न अनुरोध गर्नुभएको हो। संसद नेपानीले जिल्लाको विकास, खर्च वृद्धि तथा सुकुम्बासी व्यवस्थापनका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसँग समेत विशेष छलफल गर्नुभएको छ। भेटवार्तामा गत 8 वर्षमा विकास बजेट अपेक्षा अनुसार खर्च हुन नसक्नुका कारण बारे समीक्षा गर्दै चालू आर्थिक वर्षमा पूँजीगत खर्च बढ़ाउने उपायका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। छलफलका क्रममा सांसद नेपानीले सन् 5 गते आयोजना गर्ने हुने कार्यालय तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। विकास आयोजना कार्यान्वयन प्रभावकारी बनाउँदै भूमि सम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग आवश्यक समन्वयलाई निरन्तरता दिने उहाँको भनाइ छ। तनहुँको शुक्ल गण्डकी नगरपालिका 2 स्थित श्री मुक्तनाथ शुक्ल गण्डकी जीवनधाम गाछे पानीमा शिव महिमा बोलोम धार्मिक महोत्सव 2083 हुने भएको छ। भदौ 1 देखि 8 गतेसम्म सो महोत्सव हुनेछ। शनिबार धाम परिसरमा आयोजित तयारी भेलाले ठाकुर प्रसाद शास्त्रीको मूल समय जगतमा मूल समारोह समिति गठन गरेको छ। साथै विभिन्न 25 उपसमिति गठन गरिएको छ। मूल समारोह समितिको उपसंयोजकमा ओमनाथ दम्सा र पार्वती पौडेल चयन भएका छन्। कार्यपालिका सदस्य रिता नेपाली जनप्रतिनिधिको तर्फबाट मूल समारोह समितिको सदस्यमा चयन भएका छन्। बेलाले आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शिव गौरतला, प्रचार प्रसार उपसमितिमा हरि खरेल, भान्सा व्यवस्थापन उपसमितिमा ऋषिराम पौडेल, मञ्च व्यवस्थापनमा उपसमितिमा शंकर पन्त, अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिमा विनोद वाग्ले र सुरेन्द्र पौडेल, स्थानीय भजन कीर्तन उपसमितिमा बुलबुले बाराई, भजन समूह युवा परिचालन उपसमितिमा पुष्पराज साहकोटा, अतिथि सत्कार उपसमितिमा काचेपानी आमा समूह, यातायात व्यवस्थापन उपसमितिमा मंगल बहादुर भुजेल, सामाजिक संस्था
समन्वय उपसमितिमा सुमन साकोटा, ज्येष्ठ नागरिक समन्वय उपसमितिमा पूर्ण बहादुर भण्डारी, व्यवसायी समन्वय उपसमितिमा विनोद ढुङ्गाना, पूजा व्यवस्थापन उपसमितिमा तुलसी ढुङ्गाना, झाँकी व्यवस्थापन उपसमितिमा प्रशुराम साकोटा, तुलादान व्यवस्थापनमा उपसमितिमा टीकाराम लम्साल, आगन्तुक व्यवस्थापन उपसमितिमा सन्तु ढुङ्गाना, सहकारी तथा वित्तीय व्यवस्थापन उपसमितिमा रामजी पौडेल, दानवीर रवि, लेखद उपसमितिमा बालकृष्ण लम्साल, सरसफाई उपसमितिमा विष्णु लम्साल र साउन्ड सिस्टम व्यवस्थापन उपसमितिमा देवेन्द्र ढुङ्गाना, विशिष्ट व्यक्ति आगमन सूचना उपसमितिमा त्रिलोचन लम्साल, विद्युत उपसमितिमा नारायण पौडेल, वाचक समन्वय उपसमितिमा सुषमा देवी खत्री, कानूनी सल्लाहकार उपसमितिमा चेतन नारायण पौडेल तथा स्वास्थ्य तथा आपतकालीन सेवा समितिको जिम्मेवारी तनहु सेवा हस्पिटललाई प्रदान गरिएको छ। कलश यात्रा उपसमितिको जिम्मेवारी नगर ज्योति आमा समूह, गाछे पानीलाई, गौ संरक्षण तथा सुसार उपसमितिको संयोजकमा ऋतु भुवाई तथा बोलबम परिचालन उपसमितिमा गठन गरिएको आयोजकले जनाएको छ। महोत्सवमा प्रसिद्ध वाचक विदुषी आचल बसेलबाट दैनिक धार्मिक प्रवचन हुनेछ। साथै बोलबम यात्रा, कलश यात्रा, सेवा पूजन, रुद्राभिषेक, भजन कीर्तन, झाँकी प्रदर्शन, तुलादान तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। म्याग्दीको रघुवंग गाउँपालिका एक बेगमा वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। भवन निर्माण भएसँगै सेवा प्रवाह सहज भएको छ। तीन वर्ष अघि गाउँपालिकाले करिब 1,50,00,000 रूपियाँ नगदमा भवन निर्माण थालेको थियो। गाउँपालिकाले भवन निर्माणका लागि 8 वर्ष 2080-81 50,00,000 रूपियाँ, 2081-82 55,00,000 रूपियाँ र 2082-83 34,00,000 रूपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो। वडा कार्यालयको परिसरमा सवारी साधन, पार्किङ स्थल र प्रवेशद्वार निर्माणका लागि स्थानीयहरूले 6,00,000 रूपियाँ चन्दा सहयोग समेत गरेका छन्। भूकम्प प्रतिरोधी क्षमता भएको 9 वटा कोठा भएको सभा हल सहितको 2 तले भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज भएको वडा अध्यक्ष बिलबहादुर फगाइमीले बताउनुभयो। संघीय सरकारका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री डाक्टर महावीर गुणले जिल्लाको पश्चिम भेगलाई सड़क संघारसँग जोड्ने

0: तथा मौसम विज्ञान विभागले हिजो र आज आइतबार गण्डकी प्रदेशका पहाड़ी भूभागमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेसँगै प्रदेशका 8 जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा हिजो जारी सूचनामा गण्डकीका कास्की, गोर्खा, लमजुङ, साङ्जा, तनहु, बागलुङ पर्वत म्याग्दीमा रातिको समयमा सवारी आगमनमा रोक लगाइने उल्लेख छ। प्राधिकरणले उक्त अवधिमा जरूरी अत्यावश्यक बाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जुनसुकै बेला पहाड़ी पहिरो लगायतका विपदका घटना हुन सक्ने हुँदा उच्च सतर्कता अपनाउन विपद पूर्व तयारीमा जोड्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले हिजो र आज आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने जानकारी दिनुभयो। विपद प्रति कार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उहाँको भनाइ छ। यानी सुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त सुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779780।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण

0: त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
2: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पार्टी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। गोर्खाको बारुन्टार नगरपालिकामा असिना र हौरीका कारण प्रमुख नगरदेवालिका रूपमा रहेको लिचीको उत्पादन यस वर्ष 90% घटेको छ। फूल फुल्ने समयदेखि नै मौसम प्रतिकूल भई अधिकांश बोर्डबाट फूल झरेका कारण उत्पादनमा भारी गिरावट आएको हो। नगरपालिकाका कृषि शाखा प्रमुख संकल्प नेपानेका अनुसार बारुन्टारका 192 जना व्यापारिक व्यवसायी किसानहरूले लगाएका लिचीका बोट वर्ष फल दिन सकेन। तीमध्ये करिब 30% किसानका लिचीका बोटहरू नै पूर्ण रूपमा नष्ट भएका छन्। गत आर्थिक वर्ष पालुङटारका किसानले 150 हेक्टर क्षेत्रफलबाट 1716 मेट्रिक टन लिची उत्पादन गरेको थियो, तर यस वर्ष उत्पादन करिब 90% घटेको पालुङटार नगरपालिकाका कृषि शाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, भारतको निजी अन्तरिक्ष कम्पनी स्काई रूट एरोस्पिकले भारतको पहिलो निजी अर्बिटल रकेट विक्रम 1 सफलतापूर्वक प्रक्षेपण गरेको छ। हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको प्रक्षेपण स्थानबाट स्थानीय समय अनुसार दिउँसो 12:05 गरेको बीबीसी हिन्दीले जनाएको छ। यसअघि यो रकेट बिहान 11:30 प्रक्षेपण गर्ने तालिका रहे पनि उडान हुनुभन्दा झण्डै 5 मिनट पहिले काउन्ट डाउन रोकिएको थियो। केही समयपछि प्रक्रिया फेरि शुरू गरेर रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ। बीबीसीका अनुसार यो प्रक्षेप परीक्षण उडानलाई मिशन आगमन नाम दिइएको छ। खेल समाचार, इंग्ल्याण्डको फिफा विश्वकप 2026को तेस्रो स्थान हासिल गरेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सलाई 6-4 गोलले हराउँदै इंग्ल्याण्ड तेस्रो भएको हो। गोलको वर्षा भएको खेलमा इंग्ल्याण्डले पहिलो हाफमा 4 गोलको अग्रता दिलाएको थियो। डेक्लान राइसले खेलको तेस्रो मिनटमा नै गोल गर्दै इंग्ल्याण्डलाई शुरूआती अग्रता दिइरहेका थिए। त्यसपछि 18 मिनटमा एनजी कोन्सासले, त्यसपछि बुकायो साकाले 37 र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई 4-0 अग्रता दिलाएको थियो। दोस्रो हाफका फ्रान्स खेलमा फर्कियो। 48 मिनटमा किलियन एम्बापेले तथा 54 मिनटमा ब्राडली